0: Ai, o rádio Solu FM Solu FM 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: टाइम चेक सोलू एफएम स्टूडियो टाइम
2: सिक्स एम बिहान को छह बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतु नगर पालिका पांच सोलू खुम्बू
3: Wherever you are, stay connected with the wider world with the BBC. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: विश्व वातावरण दिवस
7: काया कैरन का साथ में
6: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्र कुसान किसान
6: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस
8: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षक
6: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह
8: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम कर र भन्सार जाँच पास यसपटक पनि विवादमा
6: पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प विदेशबाट फर्केका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने
9: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक्त दिन सकिएन कम से कम कम्पोस्ट मलहरूमा एक किलोमा 10 रुपियाँ एक किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन
8: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार लेबनानबाट इजरायल फिर्ता आउनुपर्ने माग
6: र राष्ट्रपति रनिङ सेल्ज खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना इस बैंक बाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: काया तैरनमा अब खबरको सिलसिला जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् विभागका अनुसार कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा यो भन्दा बढ़ी रहने सम्भावना छ हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस थियो मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ विभागले बर्दिया बाँके दाङ कपिलवस्तु रूपन्देही नवलपरासी बर्दाघाट सुस्ता पश्चिम पर्सा बारा रौतहट सर्लाही मौतरी धनुषा सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ यस्तै कञ्चनपुर कैलाली नवलपरासी बर्दाघाट सुस्ता पूर्व चितवन सुनसरी मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्नु भनेको छ तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउड़िने चक्कर आउने बेहोश हुने मांसपेशीहरू दुख्ने बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न हल्का रंगका खुकुला कपड़ा लगाउन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ साथै खेतबारी तथा अरू बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न बाल बालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीको हैदराबाद हाउसमा वहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ त्यस भोलि नै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि वहाँको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ यसैबीच रासोपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनु भएको छ नयाँ दिल्लीको आईटीओको पेरेलाल भवनमा हिजो आयोजित नेपाली समुदाय संघको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै वहाँले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताउनुभयो साथै वहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गर्नुभयो
2: विगतमा तरलता अभाव भएर दबावमा पर्ने गरेको नेपालको बैंकिङ प्रणाली केही वर्ष यता भने अधिक तरलताले समस्यामा छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिले 12 खर्ब भन्दा बढ़ी लगानी योग्य रकम तरलता बैंकिङ प्रणालीमा थुपिएर बसेको छ। यो भनेको अधिक तरलताको अवस्था हो। यता ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा यसको चौतर्फी असर परिरहेको छ। अर्थतन्त्रको सुस्थता र निजी क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता धेरै बनेको छ। तरलता बढ़ाउनका लागि रेमिटेन्सले सहयोग गरिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा मात्र 11.55 अर्ब अमेरिकी डलर रेमिटेन्स नेपाल भित्रिसकेको छ। अमेरिकी डलरको मूल्य बढ़दै जाँदा तरलता बढ़न झनै सहयोग पुगेको खबर कारोबारले लेखेको छ।
3: आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082/83 53.44 अर्ब रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन डेढ़ महीना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20.91 अर्ब रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4.45 अर्ब रूपियाँका दरले 10.5 महिनामा 46.76 अर्ब रूपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21 अर्ब रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम शीर्षकको खबर नागरिकमा छ।
2: विद्युतीय गाड़ी ईवीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपाँच गरिएका गाड़ीको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083/84 बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरोला र रसुवागढ़ी नाकाबाट भन्सार जाँचपाँच गरिएका 776 वटा विद्युतीय गाड़ीको सशस्त्र प्रहरी बल एसएसपीले नियन्त्रणमा एपीएफले नियन्त्रणमा लिएको छ। ती गाड़ी कास्कीको हेमजा, पर्वतको पुष्मा, मुस्ताङको जोमसम तथा कोरोला र रसुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका गाड़ीमा सबैभन्दा बढ़ी बीवाईडीका छन्। नेपालमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण नेपालमा विद्युतीय गाड़ीको बढ़दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विद्युतीय गाड़ी ईवीको भन्सार शुल्क लगायतका नाकामा लाग्ने दस्तुरमा हेरफेर गरिएको छ। 776 वटा विद्युतीय गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, कर र भन्सार जाँचपाँच यसपटक पनि विवादमा। मुस्ताङका भन्सार प्रमुख भन्छन्, मैले नियमअनुसार जाँचपाँच गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। कान्तिपुरमा खबर छ। काया कैरनमा पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: যাহা অহিল আবাস হয়েছে। আখির কেন আত্মঘাত আত্মীয় যোজনা বদলে পানি অনুরোধী প্ল্যান এ নভে প্ল্যান বি তো বনিহাল্ছ নি মাস্টার শেফ বনাউছেন কেহি ঘাত ভিতালে নি লেন্ছেন স্বাদ কবিতা যাহা হুন্ছেন আত্মীয়তা রমলাস দেখি হো ঘর যাহা হুন্ছ খুশি কুবাস এশু পেস রয়া ঘর যাহা হুন্ছ খুশি কুবাস
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu samanharu ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्कने परराष्ट्र मन्त्री खनाल दिल्ली जाने बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर वैदेशी अनुदान लक्ष्य भन्दा 26 अरब कम कर र भन्सार जाँच पास यस पटक पनि विवादमा लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग सरकारले आउँदो आर्थिक वर्षको बजेटमा रासायनिक मलतर्फ अहिलेसम्मकै उच्च बजेट छुट्याएको छ। किसानले वर्षेनी अभाव झेल्दै आएको रासायनिक मलमा सरकारले 32 अर्ब 46 करोड़ रूपियाँ बराबर रकम विनियोजन गरेको हो। चालू आर्थिक वर्षमा मलका लागि 28 अर्ब 82 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम ओझेलमा परेका छन्। पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेती उत्पादनका लागि एउटा राम्रो विकल्प हुन सक्छ अनि कतिपय उद्यमी र किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
1: स्याङ्जाका लोकनाथ डुम्रे अहिले काठमाडौँको चन्द्रागिरीमा बसोबास गर्नुहुन्छ। उहाँले विगतमा झण्डै 13 वर्ष दक्षिण कोरियामा बिताउनुभयो। त्यहाँ मल कारखानामा काम गरेका डुम्रेले देश फर्केपछि पशुपालन र मलको क्षेत्रमा सम्भावना देख्नुभयो। अहिले मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध भएर कम्पोस्ट मल बनाउने र बेच्ने गर्नुहुन्छ। उहाँलाई दार्चुलाका भानुधामी लगायत अरू साथीहरूको पनि साथ सहयोग छ।
5: पशुपालनमा हामीसँग 50 वटा गाईहरू र 20 वटा बाख्राहरू छन्। कृषि पनि गरिरहेका छौं र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौं।
1: 18 रोपनी जग्गा भाडामा लिएर पशुपालन तथा मल उत्पादन हुँदै आएको छ अनि आवश्यक प्रक्रिया र विधि पूरा गरी उत्पादन भएको कम्पोस्ट मलले गुणस्तर पनि कायम गरेको छ। यस्तो मल किलोमा 20 रूपियाँ पर्छ। सरकारले अनुदान दिने गरेको रासायनिक मल अनि आफूहरूले उत्पादन गर्ने गरेको कम्पोस्ट मलबारे किसानको बुझाइमा फेरि उद्यमी किसान डुम्रे
5: 20 रूपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डीएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डीएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डीएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामीले जसरी पनि हामी लड्न सक्थ्यौं। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ।
1: पशु मलमूत्र पात पतिङ्गर घर तथा कल कारखाना र तरकारी बजारबाट निस्कने फोहोर काठको धुलो लगायतलाई मिलाएर व्यावसायिक रूपमा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ। सरकारले कम्पोस्ट मल र यसमा लागेका वा लाग्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ भन्नु
6: हुनुहुन्छ फेरि उद्यमी किसान लोकनाथ डुम्रे।
5: प्रोत्साहन स्वरूप कृषकहरूलाई ओर्थोक त दिन सकिएन, अहिले भत्ता त दिन सकिएन भने कम से कम कम्पोस्ट मलहरूमा एक किलोमा 10 रुपियाँ, एक किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
6: कम्पोस्ट मल रासायनिक मलको विकल्प हो। अहिले रासायनिक मलको बढ्दो माग, सरकारको उच्च लगानी र माटो बिग्रन्दै गएको अवस्थामा माटोलाई सन्तुलन राख्न आयातित मलको मात्रा घटाउँदै जाने र देशभित्र उत्पादन भएको विभिन्न अर्गानिक मलको प्रयोग बढ़ाउनु पर्ने खाँचो छ, जसबाट देशभित्र अवसर खोज्ने, विदेशबाट फर्किएका र आय आर्जन गर्न चाहनेलाई जोड्ने मात्र होइन माटोको स्वास्थ्य सुधारमा पनि टेवा पुग्नेछ।
3: काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध किसान लोकनाथ डुम्रेसँग कृषि पशुपालन र कम्पोस्ट मल बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला विधा सुविधा दुरूपयोगको व्यापक गुनासो र आलोचनाबीच सरकारले ती कर्मचारीको विधा बारे अध्ययन थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विधा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबै विधामा 731 कर्मचारी छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सम्बन्धमा हिजो मन्त्रालयमै बैठक डाक्नु भएको थियो। मन्त्रालय आयोग विभाग केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उहाँले विधा सम्बन्धी विवरण माग गर्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: साताको अवरोधपछि यही जेठ 6 खुकुले बनाएको चिया निर्यातमाथि भारतले फेरि अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाई छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ। यसअघि वैशाख 18 भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रति ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात फेरि शुरू भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमूना परीक्षण गर्न थालिएपछि व्यवसाय अन्यलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो। कोलकाता पुगेका आधा दर्जन भन्दा बढ़ी ट्रकबाट नमूना संकलन गरिएको एक साता भन्दा बढ़ी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब 50,000 किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। कान्तिपुरमा भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध शीर्षकको खबर छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्तीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि।
8: के तपाईँ ढाड कम्मर

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्यको लागि हाम्रो अभियान
1: Sanche Sulu FM is studio time.
2: It's 2 PM. You support the budget.
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
4: आदरणीय श्रोता प्रिय तपाई अहिले सुनिरहनु भएको छ सुलु एफएम सुलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: ডাল পাখা লালে ধীরে দুঃখ দিও তিনদিন ভইসক্যো নিগো ভয় না ডাক্তার সাহেব
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने जसरी गर्छु
2: नेपाल सरकार विज्ञापन
3: मरे के हो
1: हेर त रगतै रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदर्ता गरेको छैन नि म्याडम
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: बच्चाको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बासमन नलाग्ने, आत्मविश्वास कम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मौलिक हिंसा भनेको के हो? मौलिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भई लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही फेर 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 55 छ 98 41 63 53 37 98 42 84 87 75 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: छट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाम चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 98550179 र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कंसल्टेंसी नेपाल चावहिल चुच्चे

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

गाउँको धानको बाली गेले खायो खायो बिष्ट गाउँको धानको बाली गेले खायो खायो बाखरीले बिउ खायो सैले जिउ।

0: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढ्यो, अरू पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना

भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल प्राविको नम्बर कायम गरी बिल्कुलको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सोलू एफएम स्टूडियो टाइम
2: 3 PM दिनको 3 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु
3: सबैभन्दा पहिले मुख्य खबर राष्ट्रमन्त्री सुशील खनाल भारत भ्रमणमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने प्रधानमन्त्री र सत्तारूढ दललाई विगत हेरेर अघि बढ्न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव वातावरण मैत्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़

0: कप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल तीन दिने भारत भ्रमणमा जानु भएको हो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सी जेठ 24 स्वदेश फर्किनुहुनेछ। पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान वहाँ अयोध्या पुग्नु भएको छ। भारत भ्रमणको क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनीयतापूर्ण रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्नुपर्ने जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने पनि सिफारिश गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने वहाँको भनाई छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले भएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको समेत बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजय भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओम प्रकाश रायालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण्ण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहसतर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। त्यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभयो। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्जनभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: महिला लघु वित्तीय संस्था लिमिटेड का ग्राहक ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित करना आने बारे अत्यंत जरूरी सूचना। यस महिला लघु वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। महिला लघु वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेरो कपडा प्याकिङ गर्दै त सन्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: फोन 0 57 494 33 4 93 5 55।
0: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकासले वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जोशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेलिजेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कको वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक एडीबी जस्ता दात्री निकायको पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धनको कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुबोध कुमार देवकोटा विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्रै काठमाडौँका सड़कमा झण्डै 200 बिरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको हो। अध्ययन विधा तथा साधारण विधा सम्बन्धी अभिलेख राजकीय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालय आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा साधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन बीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव सहित खुल्ला पत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुल्ला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेट भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अब खेल खबर अमेरिका क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा हुने यस वर्षको फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफा क्लाइमेट ब्लाइण्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढ़ाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्युटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरित गृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1.50 करोड़ टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। यसपटक विश्वकपमा 48 टोली सहभागी हुँदैछन् भने 104 खेल खेलाइनेछ। यो अघिल्ला संस्करणहरूको तुलनामा 63% बढ़ी हो। अध्ययनका अनुसार टोली समर्थक र संचारकर्मीको संख्या बढ़ेसँगै यात्रा तथा पूर्वाधारमाथिको दबाव पनि बढ़नेछ। चार भन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्र मन्त्री शशि खनाल भारत भ्रमणमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विकट हेरेर अघि बढ़ने पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मन्त्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़। देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढ़ाइने। रूसी राष्ट्रपति पुतिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्की

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना।
1: हार्दिक बधाई। सोलु तुतकुण्ड नगरपालिका नौ गोदाखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती क्ली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गति बुधबार 2026 गति बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गति आइतबार 24 मई 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुतकुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: सड़क प्राय गड़ा ध्यान दियो। सड़क सीमा अतिक्रमण न करो। सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण न करो। सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं। सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रममा हुने मिति।
0: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म। कक्षा संचालन 2083 साल असार 16 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ। 98-41-63-53-37 98-42-84-87-75 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्ध कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सामानामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: नसुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
5: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
3: सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही शेष 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 35 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: 本海滩。
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: हत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदै पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुण्डी नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्ट्रार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरी

सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्यूब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, नुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटो कपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, तालछा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203389, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।

सिंह भन्ने त सातले बिर्सिसके आजकल आफ्नो त यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: 还有和就你说路 FM 不等等
1: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
2: साउंड चेक सोलु एफएम स्टूडियो टाइम
3: इट्स 4 पीएम अपराह्न को 4 बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वालामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बू
4: बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
6: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879652 9824417 18 9843449696 र 9861233472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: を100を飛ばしてください。
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदिनुहोस्। तिमी जुन बेसी उपभोक्ता समिति सुरु थियो यौनहिंसाबाट बचौं र बचाऊ। यौनकन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्य हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

बधाई। सोलु तुथुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ फुर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुतकुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु खुम्बु।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9836868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: ਆਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਪਰਨੂ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: ਈਦਾਈ राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी जानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासी हैरान बनायो मेरो पनि केकी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789852 9824417718 9843349696 र 9861323472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: सरकार विज्ञापन बोर्ड
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चेतना
2: हुंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया वर्षन बजार में लंच भैर
3: सब उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
3: उखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
3: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाङ उखलढुङ्गा
2: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842803000

0: जीव मान्यता सबले बिर्सिसके आजकल आफ्नो त यी न्यू यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहंशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपांतरण गरौं समानताको जग बसालौं।

0: के भयो के को हल्ला खल्ला हो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
6: खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ
8: नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
8: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: आइया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुन्दी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने

0: सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
2: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
2: त्यसै जिस्किनु हुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
3: ल, अब आँखा खोल त।
2: वाओ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840456 र 9867600620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
4: बन्जु, तिमी त विदेश जान लाग्यो रे? हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी?
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखनमा पर्न सकिन्छ।

Shut up,

0: 才华就你所努 FM 不凡
1: सोनु FM 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: सन्चे सोनु FM स्टुडियो टाइम
3: 5 PM साँझको 5 बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोनु दुतुन्न नगर पालिका 5 सोनु कुम्बू
3: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि है
4: नो किन नि के भो सन्चो भन्नु
3: हैन यतिके जाने मन लागेन
4: यतिके पनि हुन्छ
3: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुन हुन्छ
4: ए कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
5: नमस्ते कति टाइमले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाउ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-83-39 समुद्र साक्य 9861-83-34 टेलिफोन 0385-2043 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सुलु
8: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ

0: के भो जरुरी पाइ त
1: भाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
0: भन सुहो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
2: बुवा तपाईहरु किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्बली तयार पारेको सामाजिक सन्देश

I'm not going to be able to do that.

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदुत कुण्डी नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

जी आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

0: ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा राष्ट्र मन्त्री खनाल तीन दिने भारत भ्रमणमा जानु भएको हो। नयाँ दिल्ली पुग्नुभएका वहाँलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल भूटान हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गर्नुभयो। राष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा राष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ़ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सी जेठ 24 स्वदेश फर्किनुहुनेछ। यसैबीच सोमबार 5 दिने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज राति स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान उहाँ अयोध्या पुग्नुभयो। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने बारे पनि सिफारिश गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाइ छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश रायले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम गरी देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतन प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानी सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 769 वटा विद्युतीय गाड़ीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा मुस्ताङको कोरोना नाकाबाट 775, नुवाकोटको पासाङ लेमु सड़क खण्डबाट 2 र धादिङको आदम घाटबाट 2 गरी विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका गाड़ीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया चलेर भित्राइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदनमा आएसम्म सबै गाड़ी सशस्त्र प्रहरी बलकै निगरानीमा रहने भएका छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिकै नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अद्यावधिक गराउन भनिएको छ। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रिंगीले संविधान संशोधन गर्दा यसको मूलमर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण्ण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहस पत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी तर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभएको छ। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखे विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। 2 दिनको सार्वजनिक विदाले बिरामीलाई परेको शास्तिसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 56 4 94 3 33, 4 93 5 55।
5: मेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना।
1: यस मेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा सम्बन्ध

0: सरकारलाई बुझायो। सशस्त्र प्रहरीबलले नियन्त्रणमा लिएका 779 गाडीबारे छानबिन गर्न समिति गठन लगायतका खबर प्रस्तुत गरौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा लागू गरेपछि विशेष गरी बिरामीलाई स्वास्थ्य हुँदै आएको छ। स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा संचालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा संचालन गर्न अनि सट्टा विदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। दुई दिन विदा हुँदा अस्पतालमा बिरामीको चाप बढ़ेको छ। साथै विकास थापागाईले वीर अस्पतालमा भेटिएका केही बिरामी र बिरामीका आफन्तलाई अहिले तपाईँले भोग्नु परेको समस्या के छ भनेर सोध्नु भएको छ।
2: होइन कोही कता आलमले छ कोही कता आलमले छ कसैलाई तपाईँको कता जाने के जाने त्यो एउटा काउन्सिलिङ नै छैन। तल लाइन बस्यो काउन्सिलबाट आयो माथि आयो पालो कुदा कुदा अब मान्छे जो आयो अगाडि उसको पालो भइरहेको छ त्यो अब समस्या छ कि एउटा व्यवस्थापन चाहिँ कमजोर छ। चाप भयो तपाईँ कस्तो भने अब एक दिन भयो नि अलिक सहज हुने थाहा एक दिन बढ्यो नि त्यसको लागि चाहिँ अब बिदाले नै अब प्रेसर चाहिँ झन् बढ्यो। अब लगभग अब तपाईँको हप्तामा पब्लिक अरू बिदाहरू पर्दाखेरि त अब दुई दिन उठाउनु चार दिन बिदा सक्यो अब यता आइतबारले गर्दाखेरि झन् चापै बढ्यो बिदाले झन् समस्या नै बढायो।
3: दुई त पर्या आमालाई ल्याएर त धारिङ्गा आएको छानाको अब पेटमा घाउ छ अनि समस्या हामीलाई छिटो भएन हेर्दै हेर्नुहुन्न हामी झमेलामा परेर आज दुई दिन भइसक्यो खाना खान पनि जान सक्नुहुन्न आमा चापला के अरे कुनै अवसर पर्छ अब भन्ने बित्तिकै नहिँड्दाखेरि गाह्रो परेन आज आफूलाई बढी भइरहेको छ गाह्रो छ बार परेन डाक्टर भेटिँदैन भनेर हामी अब हट्न पर्यो होइन घरमै त
4: अनि उपचार गर्न अब बेला बेलामा यसो दिवस हुने होइन अब धेरै समय लाग्दो रहेछ हो हात्तीको अब चाहिँ बिहिबार उ गरेको अब यहाँ चेक जाँच गरेर हिजो बोलाएको हिजो पनि त्यो कामै भएन ऊ अहिलेसम्म बस्नु परिरहेको छ समस्या त अब यस्तै समस्या भयो अब हामीसँग त्यति दाम हुँदैन सरकारी भन्यो अब सरकारी पनि त्यही झुटा छुट्टै बोल्ने
5: उपचार गराउन नै त राम्रै छ अब यसमा धेरै मान्छेहरू हुन्छन् लाइन बस्नुपर्छ एकदम प्याक हुन्छ त्यही भएर चाहिँ गाह्रो हुने हो डक्टरहरू त राम्रो हुनुहुन्छ अस्पताल त गरिहाल्छ अब एकदम इमर्जेन्सीहरू परेको बेला केही परेको बेला डक्टरहरू अभाइलेबल नहुनु सक्नुहुन्छ त्यस्तो हुन्छ त्यही भएर गाह्रो पर्छ
6: कस्टमरलाई बिगाहरूलाई पनि अब एकदमै गाह्रो छ बिदा त हेर्नु मेरो अलि फलेको ठाउँ छैन अब यो सबै एकै ठाउँमा हेर्नुपर्छ हेर्दाखेरि धेरै जस्तो ब्याम पनि परिरहेको छ अब भन्ने पनि के भन्ने अलिक कठिनै छ अन्त गर्दा भनेको त अब अहिले धेरै खर्च गरेर सुन्नु पऱ्यो निम्ति हो अब यो सरकारीमा अब कमी छ होइन बिदाहरू सबै देखाउनु हुँदा अब त्यो जस्तो सुविधा त के दिने अब सरकारले पनि बिरामी अब दुई दिन बिरा भने धेरै मान्छेहरू परिरहेको छ नि बिराले गर्दा नि आइतबार बिराई नभएको भए त्यो पनि हेर्न आउँथ्यो अलिकति कमी मान्छे हुन्थ्यो अब दुई दिन बिरा छ भने अस्ति केही खोल्दै खोल्दैन
7: कमलाई त्यति शर्मा बाख्राकोट खासै राम्रो छैन बिलाउने लाइन लानुपर्छ टिकट काट्नलाई लाइन लानु पर्यो हुन्छ जानु लाइन लानु पर्यो बिल तिर्न लाइन लानु पर्यो एक घन्टाको ब्रेक छ अब त्यो पढेरै बस्नु पर्यो त्यति बेलासम्म अब पालो कुर्नु पर्यो होइन सबै सिस्टम त्यति राम्रो छैन तर अब शनिबार आइतबार बिदाले चाहिँ इफेक्ट चाहिँ गरेको छ बिरामीहरूको लागि नि अब त्यस्तो समस्या अब इमर्जेन्सीमा त हुन्छ अब अरू पनि त बिरामी हुन्छ नि त होइन सरकारी हस्पिटल जहाँ भिड चाहिँ छ निजी अस्पतालमा उपचार गराउन अब धेरै वर्ष लाग्छ होइन त्यो त अब समस्या त्यस्तो छ अब यिनीहरूलाई नै अब बिमाहरू बिमामा सबैलाई सहयोग गराइदिएर चाहिँ गरेको छ
8: त्यो दुई दिन बिदा हुँदा धेरै माफ गर्ने क्या यस्तो ठाउँमा चाहिँ एक दिन मात्रै गरे हुने हो
0: दुई दिने सार्वजनिक विदाले बिरामीलाई स्वास्थ्यपछि फेरि पनि स्वास्थ्यकै खबर औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आए पनि प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउँदो आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको हो। अत्यावश्यक औषधिको सूचना समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट
1: यस्तो रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकोले विभागले फेरि ताकेता गरेको हो। सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागीय सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जोशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेजिलियन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कका वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एशियाली विकास बैंक एडीबी जस्ता दात्री निकायले पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धनका कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुबोध कुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्रै काठमाडौँका सड़कमा झण्डै 200 बिरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5223 के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
9: ओपिडी सेवा
10: विशेषज्ञ ओपिडी सेवा
9: निशुल्क औषधि वितरण
10: सशुल्क फार्मेसी सेवा
9: फिजियोथेरापी सेवा
10: अकुपंचर सेवा
9: योग परामर्श सेवा
10: क्रियाकल्प सेवा
9: पूर्व कर्म पंचकर्म सेवा
10: छार सूत्र सेवा
9: जलौका सेवा
10: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
10: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-2463
11: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च फल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर बदेल नीलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान पालिका सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यवहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको ईमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। कार्यदलका संयोजक होम छेत्रीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि नीति कार्यक्रम राहत क्षतिपूर्ति र व्यावहारिक व्यवस्थापनका उपायबारे राय सुझाव संकलन गरिने बताउनुभयो।
12: आज पनि निप्सी परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार निप्सी परिसूचक 11.37 अंकले घटेर 2755.41 बिन्दुमा सीमित भएको छ। कुल 351 कम्पनीको 1,27,32,868 किता सेयर 5,62,56,11,23 रूपियाँमा खरिद बिक्री भएका छन्। आज 74 कम्पनीको मूल्य बढ़दा 184 घट्यो भने 11 स्थिर रह्यो। कारोबार रकम भने झण्डै 1 अर्ब बढ़ेको छ। अघिल्लो दिन हिजो 4,70,00,00,000 कारोबार भएको थियो। अस्ति सामान्य घटेको शेयर बजार हिजो पनि दोहोरो अंकले घटेको थियो।
1: काठमाण्ड उपत्यका ट्राफिक कार्यालयमा सरूवा भएका शान्तिराज कोइरालालाई त्यहाँबाट विशेष ब्यूरोमा काज सरूवा गरिएको छ। गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरूवा सच्याएको छ। गएको जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरूवा सूची मन्त्रालयले सच्याएको हो। अब उपत्यका ट्राफिकमा सुरेश काफ्रेलाई ल्याउने निर्णय गरिएको छ। काफ्रे विशेष ब्यूरोमा कार्यरत हुनुहुन्थ्यो। उपत्यका ट्राफिक प्रहरी कार्यालय क श्रेणीको कार्यालय हो। मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनु अघि 1 वर्ष अन्यत्र काम गर्नुपर्ने व्यवस्था छ।
12: नेपाल दर्पणमा अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्तावसहित खुला पत्र लेख्नुभएको हो। पुटिनले लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्ने सेमी फाइनलमा पुगेका हुन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल पछि आइतबार हुनेछन्। नेपालले समूह ए को विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो।
12: र अमेरिका क्यानाडा र मेक्सिकोमा अर्को हप्तादेखि शुरू हुने फिफा विश्वकप फुटबल सन् 2026 फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइन्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढ़ाउन जनाएको हो। न्यू वेदर इन्स्टिच्यूटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरितगृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1,50,00,000 टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। 5 दिने भ्रमण सकेर राष्ट्रका सभापति लामिछाने आज स्वदेश फर्कदै। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्नु गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न समिति गठन। 2 दिनको सार्वजनिक
1: सार्वजनिक विद्यालय बिरामीलाई शास्ति सरकारले सत्तारूढ मिलाउन भने पनि कार्यान्वयन भएन सहज उपचार नपाएको सेवाग्राहीको गुनासो रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हुलापत्र युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने यस वर्षको विश्वकप अहिलेसम्मको सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
12: आजको नेपाल वर्तमान सकिएको छ प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: next to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल र पेट्रोल तपाईले भनेको समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगर पालिका 7 गारमा झोर बौद्ध सुलुखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: किन सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो स्वरू एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.swaroofm.com संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको स्वरू समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सगरमाथा क्षेत्रमा ड्रोनबाट 60% फोहोर संकलन, नष्ट नहुने फोहोर काठमाडौँ पठाइने। सगरमाथा क्षेत्रमा सब व्यवस्थापनको चुनौती। सोलुखुम्बुमा 70,000 भन्दा बढ़ी पशुलाई संक्रामक रोग विरूद्धको खोप लगाइयो, अभियान जेठ 26 सम्म चल्ने। सवारी दुर्घटना न्यूनीकरणका लागि सोलुखुम्बुमा सरकारवालासँग अन्तर्क्रिया सम्पन्न। खुम्बु पासुलामु गाउँपालिकामा पालिका स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै मारुवाजी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रीति अग्रवाल सम्मानित। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। त्रिविश्वदी सभापतिलाई सिनेटबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाहद्वारा अस्वीकार। रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको लागि युक्रेनका राष्ट्रपति जेलेन्स्कीको प्रस्ताव। र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने।
1: मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैराम बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, ओर सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-86-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: सोलुखुम्बुमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्य योजना सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरू भएको छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहकार्य तथा सोलु दुतकुण्ड नगरपालिकाको आयोजनामा शुक्रबारदेखि प्रशिक्षण शुरू भएको हो। 25 गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा स्थानीय आर्थिक विकासका सम्भावित क्षेत्रहरूको पहिचान, कार्य योजना निर्माण तथा कार्यान्वयनका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनेछ। कार्यक्रमका प्रमुख उद्देश्यहरूमा सोलो दुतकुण्ड नगरपालिकाको स्थानीय आर्थिक विकासको वर्तमान अवस्थाको विश्लेषण, स्थानीय आर्थिक विकासका योजना क्षेत्रहरूको पहिचान, कार्यान्वयन योग्य कार्ययोजनाको प्रारम्भिक खाका तयार पार्ने तथा त्यसलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन स्थानीय आर्थिक विकास र संवाद मंच गठन गर्ने रहेका छन्। उद्घाटन कार्यक्रममा सोलो दुतकुण्ड नगरपालिका की उपमेयर गान्धी माया तामाङले प्रशिक्षणबाट स्थानीय तहको आर्थिक विकास सम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै सहकार्यका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिनुभयो। त्यसै गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठले यस्ता प्रशिक्षणले स्थानीय तहमा आर्थिक विकासका सम्भावनाहरू पहिचान गर्न र प्रभावकारी कार्ययोजना निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई स्वच्छ राख्नका लागि यस वर्ष ड्रोन मार्फत फोहोर संकलन शुरू गरिएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाका अनुसार क्याम्प एक भन्दा माथिल्लो क्षेत्रमा जम्मा भएको 60% फोहोरलाई ड्रोनको सहयोगमा सफलतापूर्वक तल झारिएको हो। हाल खुम्बु आइसफल भन्दा माथिको सम्पूर्ण फोहोर आधार शिविर वेस्ट क्याम्पसम्म ल्याइसकिएको छ। आधार शिविरमा संकलन भएको उक्त फोहोरलाई भने स्थानीय मजदूर र जोपीलाई बोकाएर तल ढुवानी भइरहेको छ। एसपीसीसीले आगामी 15 दिनभित्र सगरमाथा क्षेत्रको सबै फोहोर संकलन गरिसक्ने लक्ष्य राखेको छ। यसरी संकलन गरिएको फोहोर मध्ये जल्ने प्रकृतिको रहेको र त्यसलाई स्थानीय स्तरमै नष्ट गर्ने तयारी गरिएको छ। बाँकी नष्ट गर्न नमिल्ने फोहोरलाई भने काठमाडौँ पठाइने अध्यक्ष शेर्पाले बताउनु भएको छ।
4: हाम्रो यसपालिको माथिको सबै अभियान भनेको चाहिँ अब माथि जुन अहिले हाम्रो चाहिँ यो खुम्बु आइसफल भन्छ, आइसफल भन्छ माथिबाट आउने फोहोरहरू सबै चाहिँ आदर्श शिविरमा आइसकेको छ र आदर्श शिविरबाट संकलन भएको फोहोरहरू चाहिँ अहिले हाम्रो चाहिँ माथिबाट अब यो जोपियोगले भयो अनि मान्छेले बोकेर ल्याउने क्रम चाहिन्छ। अहिले निकालिसक्यो भन्दा पनि यस्तो हुन्छ, अब हाम्रो चाहिँ अब अहिले अझै 8-10 दिन वा 15 दिनभित्रमा चाहिँ सबै फोहोर यहाँ आइपुग्छ अनि त्यसपछि जोसिएपछि पछि पनि थाहा हुन्छ। हाम्रो पहिला अस्ति चाहिँ हाम्रो चाहिँ लगभग माथि यो केम वान भन्दा माथिको फोहोर चाहिँ हामीले ड्रोनबाट तल ल्याइसकेछौँ होइन। हाम्रो ड्रोनबाट लगभग हाम्रो अब अन्दाजी 60% फोहोर चाहिँ हामी माथिको फोहोर चाहिँ ड्रोनबाट ल्याइसक्यो हामीले तल होइन। अनि तल सङ्कलन गरेर अब हामी तल त्यहाँबाट चाहिँ मान्छे वा जोपिएर भएर ल्याउँछौँ। सगरमाथामा त अब सबभन्दा हाम्रो बेसी आउने भनेको त अब किचनको वेस्ट हो, किचनको फोहोर भनौँ होइन, र अर्को चाहिँ हाम्रो चाहिँ मानव मलमूत्र हो। त्यो बाहेक अरू चाहिँ हाम्रो अब थर्मा आउने चाहिँ हाम्रो त्यही कागजहरू हो, कागज प्लास्टिकहरू क्यानहरू भयो हजुर। तुरन्तै भन्दा पनि अब पहिला चाहिँ हामीलाई कस्तो गाह्रो थियो भने माथिबाट अब हामीले चाहिँ अब क्याम 3 भन्दा माथि क्याम 2 भन्दा माथि चाहिँ हामीले 2 किलो फोहोर चाहिँ प्रत्येक आरोहीले ल्याउने पनि बाध्यताकारी हामी नियम जारी गरेको थियो र त्यो अनुसारले अहिले माथिबाट 2 किलो फोहोर ल्याउने पनि प्राय सबै 60-70% फोहोर ल्याएको छ। र अनि क्याम्प 2 त्यो फोहोर सङ्कलन गरेपछि क्याम्प 2 चाहिँ हामी ड्रोनमा तल झार्ने। हाम्रो सफाई अभियान भन्दा पनि यस्तो हुन्छ, हामी त फोहोर त्यो आरोहीहरू ल्याउने फोहोर जिम्मा लिने मात्रै हो। हाम्रो माथि क्याम्प 2 चाहिँ 2 हुन्छ अनि तल आदर्श शिविरमा चाहिँ हाम्रो सबैजना हिसाब भरिमा 26 चाहिँ हुन्छ। जोखिम भन्दा पनि अब हाम्रो त्यहाँ चाहिँ त्यस्तो जोखिम भन्ने हुँदैन, मैले अघि भनिदिनु भनिहालेँ होइन। हाम्रो चाहिँ अब त्यो आरोहीहरू ल्याउने फोहोर चाहिँ हामीले जिम्मा लिने मात्रै हो, हामी आफै गरेर सफा गर्ने त होइन नि। त्यो आदर्श शिविरमा चाहिँ हामीले चाहिँ सबै फोहोर सङ्कलन गरेर चाहिँ हामीले प्रत्येक चाहिँ बोरामा चाहिँ हामीले लगभग 30-40 किलोको चाहिँ प्याकिङ गर्छौँ। त्यति मात्रै चुनौती छ हाम्रो। त्यो डेड जोनमा यस्तो हुन्छ, त्यो अब हाम्रो कार्यक्षेत्र पर्दैन होइन, त्यो हाम्रो एसपिसीको त्यो कार्यक्षेत्र पर्दैन। अब त्यो चाहिँ अब सरकारले नै अब प्रत्येक वर्ष अब यो 3-4 वर्षमा चाहिँ हाम्रो यो ठुलो सबै अभियान हुन्छ होइन, त्यो सबै अभियान मार्फत ल्याउने हो। यस्तो हो, अब सब देखा पर्यो भने अब हामीले त्यहाँ यसो सहयोग गर्ने मात्र हो, नत्र हाम्रो कार्यक्षेत्र पर्दैन। अब किन भन्दाखेरि अब एउटा सब ल्याउनु त त्यो पनि 8-10 लाख 13 लाखसम्म खर्च हुन्छ होइन, र हाम्रो त्यहाँ आइसफल डक्टरहरूले अब नजिकमा छ भने सहयोग गर्छ। अब अस्ति पनि हामीले एउटा सबलाई चाहिँ उद्धार गरिसक्यो, त्यो माथिबाट आउने त्यो अब जल्ने फोहोर चाहिँ हामी हाम्रो नाम्चे बजारमा ल्याएर हामी इन्सिनेटरमा जलाउँछौँ, अनि हामी नजल्ने फोहोर चाहिँ हाम्रो यहाँ एउटा क्यारिमी ब्याग भनेर प्रड्युस छ होइन, आफ्नो फोहोर आफै लगाउँदैन त्यसमा हामी मसिनो टुक्रा पारेर हामी यो प्याकेटमा 1 किलोको प्याकेटमा हामी जम्मा गर्छौँ। त्यो चाहिँ प्रत्येक हप्ता अब यहाँ आउने विदेशीहरू लाग्छन् होइन, त्यो बाहेक नसकिने फोहोर चाहिँ हामी आफै यहाँबाट लगेर गएर सुस्टिएर लगेर सुकेबाट गाडीमा काठमाडौँ लान्छौँ। हामी पहिला बजेट विनियोजन भन्दा पनि अब आइसफलमा नेपाल सरकारको हामी सुकी हामीसँग सम्झौता भए अनुसार हामीले त्यहाँ पैसा उठाउँछौँ अनि ती आपूर्ति आयोगबाट पैसा उठाउँछौ र त्यही पैसाले नै हामी त्यहाँ म्यानेज गर्छौँ फोहोरको। अब मेरो विचारमा चाहिँ अब यो अहिले सगरमाथामा चाहिँ त्यो टाढो भने चाहिँ त्यो कमाउने मान्छेको संख्या अब बढिरहेको छ होइन, अब यसमा चाहिँ अब सरकारहरूलाई मात्रै दोष नदिकन हाम्रो चाहिँ संस्थामा दोष नदिकन त्यो हिमाल चढ्दाखेरि त्यो हिमाल चाहिँ हाम्रो भन्दा पनि त्यो हिमाल मेरो भने किसिमको भावना लिएर माथिबाट आफ्नो फोहोर आफैले तल ल्याउन सके खण्ड म पक्का पनि मलाई लाग्छ। अब 8-10 वर्षमा चाहिँ अझै अलिक सफा हुन्छ लाग्छ मलाई। मैले भविष्य बिग्रिने भने यस्तो हो, हाम्रो त ड्रोन गरेर ल्याउने हो होइन, ड्रोन गरेर ल्याउँदा त मौसमसँग सम्बन्ध भएन, माथि आर्यहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ त्यति हो।
0: नचल्ने फोहोरहरूमा अधिकांश खाली बोतल खाद्यान्न भण्डारणका लागि प्रयोग गरिएका टिनका डब्बाहरू तथा पर्वतारहरू र ट्रेकिङका क्रममा प्रयोग गरिने विभिन्न उपकरण तथा सामग्रीहरू रहेका छन्। सन् 1991 स्थापना भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपी सुशीले विगत लामो समयदेखि सगरमाथा राष्ट्रिय निकुञ्ज सहित यस क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिँदै आएको छ। यसरी संकलन हुने नचल्ने फोहोरलाई काठमाडौँसम्म ढुवानी गर्न सन् 2008 नै यति एयरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क सहयोग गर्दै आएको छ। कार्बन उत्सर्जन नियन्त्रण गर्ने र पर्यावरण जोगाउने उद्देश्यका साथ यति एयरलाइन्सले यस कार्यका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपालसँग समेत साझेदारी गर्दै आएको छ। ड्रोन जस्तो आधुनिक प्रविधिको प्रयोगले आगामी दिनमा जोखिमपूर्ण हिमाली क्षेत्रबाट फोहोर संकलन गर्न थप सुरक्षित र प्रभावकारी हुने विश्वास लिएको छ। यसैबीच सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालहरूमा पर्वतारोहणको आकर्षण सँगै दुर्घटना र शव व्यवस्थापनको चुनौती भयावह बन्दै गएका छ। सन् 2026 वसन्त ऋतुको आरोहण सिजनमा मात्रै सगरमाथा र मकालु हिमालमा गरी 7 जना आरोही तथा पथ प्रदर्शकको ज्यान गइसकेको छ। यस वर्ष सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा 2 जना भारतीय आरोही अरूण कुमार तिवारी र सन्दीप आरूनको निधन भयो। त्यस्तै खुम्बुआइफलमा विजय घिमिरे, आधार शिविर नजिकै गाइड लाग्दा डेन्जु शेर्पा र पासाङ नामुका फुरा गेजिङ शेर्पाको मृत्यु भयो। मकालु हिमालमा देवित रोबी नेक र जोहान सेना सेलीको पनि ज्यान गुमाएका थिए। 8000 मिटर भन्दा माथिको बेटुटोलमा व्यवस्थापन कति जटिल छ भन्ने उदाहरण भारतीय आरबी तिवारीको घटनाले प्रष्ट पार्छ। -63 डिग्रीको तापक्रममा जमेको शव निकाल्न हिउँ काट्नुपर्ने, शरीर टुक्रिन सक्ने जोखिम र करिब 1 करोड़ रूपियाँसम्म खर्च हुने भएपछि परिवारले शवलाई हिमालमै छाड्ने निर्णय गरेको छ। सगरमाथामा अहिलेसम्म 300 भन्दा बढ़ीको मृत्यु भइसकेको छ र धेरै जसो शवहरू उतै अलपत्र छन्। बाटोमै देखिने शवहरूका कारण आरोहीहरूमा गम्भीर मनोवैज्ञानिक असर पर्ने गरेको छ भने कतिपय स्थानमा शवमाथि टेकेर हिँड्नुपर्ने बाध्यता छ। यही कारण अन्तर्राष्ट्रिय संचार माध्यमहरूले सगरमाथालाई विश्वकै सबैभन्दा उचाइमा रहेको डम्पिङ साइट भन्दै नकारात्मक रूपमा चित्रण गरिरहेका छन्। पर्वतारोहण सम्बन्धी नियमावली 2059 मृतकको शव आधार शिविर भन्दा तल ल्याएर व्यवस्थापन गर्नुपर्ने प्रष्ट व्यवस्था भए पनि भौगोलिक कठिनाई बिना कम्पनीहरूको लापरवाही र एजेन्सीहरूको व्यवस्थाका कारण यसको कार्यान्वयन फितलो रहेको छ। सोलुखुम्बु जिल्लाभरि पशुहरूमा देखा पर्ने विभिन्न संक्रामक रोग नियन्त्रणका लागि संचालित खोप अभियान प्रभावकारी रूपमा अगाडि बढ़िरहेको छ। भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी राम विनोद पण्डितका अनुसार आर्थिक वर्ष 2062 राशिको श्रावण महिनादेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा व्यापक रूपमा खोप कार्यक्रम संचालन गरिएको हो। आगामी जेठ 26 गतेभित्र जिल्लाका सबै लक्षित पशुहरूलाई खोप लगाइसक्ने समय सीमा निर्धारण गरिएकाले प्राविधिक टोलीहरू अहिले फिल्डमा खटिएर काम गरिरहेका छन्। यस अवधिमा पशु सेवा कार्यालय र स्थानीय निकायहरूको समन्वयमा जिल्लाभर विभिन्न विभागका हजारौं पशुहरूलाई खोप लगाइएको छ। जस अन्तर्गत पशुहरूमा देखा पर्ने खोरेत रोग विरूद्ध पहिलो चरणमा 24,963 र दोस्रो चरणमा 10,655 पशुहरूलाई खोप लगाइएको छ। यस्तै भेड़ा बाख्रामा लाग्ने घातक पिपी आदि रूपमा 25,969 र मंगुर तथा सिंगुरहरूमा महामारी फैलाउने क्लासिक स्वाइन फिभर विरूद्ध 7,485 वटा पशुमा खोप लगाउने कार्य सम्पन्न भइसकेको छ। चालू आर्थिक वर्षमा यस वृहत खोप अभियानलाई व्यवस्थित गर्न कुल 17,45,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। विनियोजित रकम मध्ये हालसम्म प्रशासनिक तथा प्राविधिक कार्यहरूका लागि 6,03,330 रूपियाँ भुक्तानी भइसकेको छ भने बाँकी रकम जिल्लाभर पूर्ण रूपमा खोप कार्यक्रम सम्पन्न भई प्राविधिक टोलीबाट अन्तिम प्रतिवेदन प्राप्त भएपछि नियमानुसार भुक्तानी गरिने व्यवस्था मिलाइएको छ। यस अभियानले सोलुखुम्बुका हजारौं कृषकहरूको पशुधन सुरक्षा गर्दै सम्भावित आर्थिक क्षति हुनबाट जोगाउने कार्यालयले विश्वास लिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सरकारवालासँग अन्तर्क्रिया कार्यक्रम गरेको छ। सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सभा हलमा आज बिहिबार 11 बजेदेखि दिउँसो 12:30 बजेसम्म उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा सवारी दुर्घटना हुनका प्रमुख कारणहरू ट्राफिक नियमको पालना, सुरक्षित यात्राको महत्व, चालकले वहन गर्नुपर्ने जिम्मेवारी तथा सड़क अनुशासनका विविध प्राविधिक एवं व्यवहारिक पक्षहरूमा केन्द्रित रहेर गहन छलफल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवलदार चन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो। सो अवसरमा प्रहरीले सहभागी सम्पूर्ण यातायात कर्मीहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार सुरक्षित ढंगले सवारी साधन सञ्चालन गर्न आग्रह समेत गरेको छ। नेपालमा बसोबास गर्ने मारवाड़ी समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी इतिहास रचकी कीर्तिमानी पर्वतारोही प्रीति अग्रवाल र तेरियालाई काठमाण्डुमा एक विशेष समारोहका बीच सम्मान गरिएको छ। मारवाड़ी सेवा समिति नेपाल, नेपाल राष्ट्रिय मारवाड़ी परिषद, अग्रवाल सेवा केन्द्र, मारवाड़ी महिला मंच र मारवाड़ी युवा मंचको संयुक्त आयोजनामा उक्त सम्मान कार्यक्रम गरिएको हो। गत 2083 जेठ 7 गते सगरमाथाको सफल आरोहण गर्नुभयो। कृतिले चुचुरोमा मारवाड़ी सेवा समिति, महिला मंच र युवा मंचका लोगो अंकित झण्डाहरू फहराउनु भएको थियो। उहाँ मारवाड़ी समुदायबाट यो ऐतिहासिक कीर्तिमान कायम गर्ने पहिलो व्यक्ति हुनुहुन्छ। मारवाड़ी सेवा समिति नेपालका अध्यक्ष प्रमोद कुमार अग्रवालको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य पुनम अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कृतिको साहस र वीर संकल्पको उच्च प्रशंसा गरिएको छ। सोलु खुम्बुको खुम्बुपासी लामो गाउँपालिकाको आयोजनामा पालिका स्तरीय खुल्ला पुरूष सिंगल तथा डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता आगामी असार 11 र 12 गते मुटला स्थित हिमालयनी क्लबको कवर हलमा बिहान 9 बजेदेखि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा पुरूष डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः 30,000, 20,000 र 15,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन् भने पुरूष सिंगलतर्फका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाड़ीले क्रमशः 90,000, 20,000, 15,000 र 10,000 रूपियाँ पुरस्कार पाउनेछन्। गाउँपालिका शिक्षा शाखा अधिकृत पदम बहादुर बस्नेतले बताउनुभयो। ब्याडमिण्टन वर्ल्ड फेडरेशनका नियम अनुसार सञ्चालन हुने यस प्रतियोगिताका लागि 3 गते असार 9 गते कार्यालय समयभित्र तोकिएको छ। इच्छुक खेलाड़ीहरूले डबलतर्फ 1,000 रूपियाँ र सिंगलतर्फ 500 रूपियाँ दर्ता शुल्क बुझाई उडान नम्बर 2 को कार्यालय मुक्लामा आफ्नो 3 दर्ता गराउनु पर्ने उडान नम्बर 2 का वडा अध्यक्ष एम फुर्वा शेर्पाले जानकारी दिनुभएको छ। दर्ताका लागि खेलाड़ीहरूले आफ्नो पासपोर्ट साइजको एक थान फोटो र परिचय ठेगाना खुल्ने कागजात अनिवार्य रूपमा केही पेश गर्नुपर्ने वडा अध्यक्ष शेर्पाले बताउनुभयो। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत दिक्तेला चखेवा भंजेङ सड़क खण्डको मानखामा क्याबिन बालतार 40 फिटको पर्खाल बनिन सक्दै भाषिएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 6 नेरपा स्थित मानखामा निर्माणाधीन क्याबिन वाल दोस्रो पटक बनिन सक्दै भाषिएको हो। सड़क डिभिजन कार्यालय हरकपुरले हाइवे इम्प्रुभमेन्ट ओर्कस अन्तर्गत योजना मार्फत हालिएको क्याबिन बाल एक जेठ 15 गतेदेखि भाषिन थालेको स्थानीयले बताएका छन्। निर्माण कम्पनी जोभान निर्माण सेवा धनकुटाले ग्याबिङ वालको काम अन्तिम चरणमा पुर्याएको अवस्थामा सकिनु अगावै वालको बीच भाग भाँसिएको हो। तार जाली गर्दै सड़कसम्म अग्लो पर्खाल निकालिसकिएको र त्यसमाथि माटो फिलिङ गरेर सुन्याउने काम सक्नु अगावै पर्खाल भाँसिएको ठेकेदार कम्पनीले जनाएको छ। मानखामा भित्तातिरको चट्टान काटेर सड़क चौडा बनाए मात्र दीर्घकालीन समस्या समाधान हुने स्थानीयले बताउँदै आएका छन्। सड़कको ग्याबिङ वाल भाँसिएपछि त्यसभन्दा तलका बस्तीमा रहेका घरहरू पहिरोको जोखिममा परेका छन्। स्थानीय भीमराज राई, देवेन्द्र राई, हरकमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईको घर पहिरोको जोखिममा परेको हो। ग्याबिङ वाल भाँसिएपछि त्यसभन्दा मुनिका मकै बारी समेत चर्किएको छ। कतिपयले बलियो जग्मा भेट्दै ठेकेदारले पर्खाल उठाएका कारण भाँसिएको आरोप लगाएका छन् भने कतिपयले कमजोर भूबनका कारण पर्खाल भाँसिएको बताएका छन्। बिगतेल र चखेवा भन्झेन सड़क कालोपत्रकै चरणमा सो स्थानमा हालिएको आरसीसी वाल पनि भाँसिएको थियो। आरसीसी वाल ढल्किएर सड़क भन्दा तल पुगेपछि सो स्थान हालसम्म सड़कलाई सांगोरी अवस्थामा छाडिएको थियो। डोबा निर्माण सेवाले गत वैशाख 6 गतेसम्ममा सक्ने गरी 2085 मंगसिर 4 गते ठेका सम्झौता गरेको थियो तर काम सम्पन्न नभएपछि असार 15 गतेसम्म म्याद थप गरिएको सड़क डिभिजन कार्यालय हर्कपुरले जनाएको छ। अब आर्थिक समाचार। अर्थमन्त्री डाक्टर स्वामी मुआगले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझै धेरै निर्मम बन्ने बताउनु भएको छ। राजधानीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। सरकार सुशासन कायम गराउन तल्लीन रहेको बताउँदै कुशासनलाई जोरीबाट उखेल्ने नीतिगत तथा संस्थागत कब्जाको अन्त्य गर्ने अभियानमा सरकार लागेको उहाँले बताउनुभयो। मन्त्री मुआगले वर्तमान सरकार कुशासनबाट आजित नागरिक उद्यमी र व्यवसायीको जनादेशका आधारमा बनेको बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सेवा प्रभावलाई प्रभावकारी बनाउने नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्ने र योग्यता प्रणालीलाई स्थापित गर्ने उद्देश्य सहित सरकार अगाडि बढ़िरहेको उहाँको दावी रहेको छ। मन्त्री वाग्लेले राजस्व संरचनामा परिवर्तन गर्दै उपभोगमा आधारित कर प्रणाली मार्फत आयकर कटौतीबाट हुने राजस्व घाटा व्यवस्थापन गर्ने रणनीति अप्नाइएको समेत बताउनुभयो। उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने उपभोग बढ़ाउने र स्वदेशी उत्पादनलाई प्रवर्तन गर्ने उद्देश्यले कर नीतिमा सुधार गरिएको जिकिर गर्नु भएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायिक दीपक भट्टले युवती माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। नेकपा एमाले गएको भदौ 2024 भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पूर्वग्राही बदनीय पूर्ण र स्वेन्द्रमूलक रहेको भन्दै अदालत जाने भएको छ। एमाले विज्ञप्ति मार्फत अदालत छानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 2024 भएको घटना बारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख गरिएको छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सारसंक्षेप स्पीच भिन्नता हुन सक्ने आशंका समय विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको सदस्य निर्वाचन केन्द्रीय क्याम्पसको स्वयं सभापतिलाई पद दिन सदस्यबाट हटाउने निर्णय कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। त्रिभुवन विश्वविद्यालयको सभामा केन्द्रीय क्याम्पसका सभापति पदम रूपमा सभाको सदस्यको रूपमा उपस्थित हुने व्यवस्था थियो। सरकारले जारी गरेको अध्यादेशमा स्वयं सभापति पदम सदस्य हुने व्यवस्था हटाइएको थियो। उक्त व्यवस्था विरूद्ध स्वयं सभापति एवं विश्वविद्यालय सभाका सदस्य दीपक राज जोशी सर्वोच्च अदालत जानु भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्क विहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको तीन दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने चेतावनी दिएको छ। अध्ययन विधा तथा असाधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अत्याउद्विग्न भएका कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। लेबनानी हिजबुल महासंघका प्रमुख नायम कासिमले लेबनान र इजरायल राजदूतहरूले घोषणा गरेको सशस्त्र युद्ध विरामलाई स्वीकार्न नसक्ने बताउनु भएको छ। वहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशस्त युद्ध विरामका लागि सहमति जनाए लगत्तै हिजबुल महाको प्रतिक्रिया आएको हो। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्ने नयाँ प्रयास स्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई एक खुल्ला पत्र लेख्दै युरोपको युद्धमा अमेरिकी ध्यान पुनर्केन्द्रित नभएसम्म पर्खिरहनु गलत हुने उल्लेख गर्नुभयो। वहाँले युक्रेन र रूसबीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने प्रश्न पार्दै वार्ता अवधि भरपूर्ण युद्ध विरामको प्रस्ताव समेत गर्नु भएको छ। पूर्ण युद्ध विरामको प्रस्तावलाई राष्ट्रपति पुटिनले यसअघि नै अस्वीकार गरिसक्नु भएको छ। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया संघबाट तथा हङकङ र ओमान संघ बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल पर्सी आइतबार हुनेछन्। नेपालले सम्भएको विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रन लिएर दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सगरमाथा क्षेत्रमा जुनबाट 60% फोहोर संकलन, नष्ट नहुने फोहोर काठमाडौँ पठाइने। सगरमाथा क्षेत्रमा सब व्यवस्थापनको चुनौती। सोलुखुम्बुमा 69,000 भन्दा बढ़ी पशुलाई संक्रामक रोग विरूद्धको खोप लगाइयो। अभियान जेठ 26 चल्ने। सवारी दुर्घटना न्यूनीकरणका लागि सोलुखुम्बुमा सरकारवालाहरूसँग अन्तर्क्रिया सम्पन्न। खुम्बुपास लामो गाउँपालिकामा पालिका स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै माओवादी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला पूर्ति अग्रवाल सम्मानित। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। मानव अधिकार आयोगले प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। त्रिविश्व बीउ सभापतिलाई सिनेटबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाहद्वारा अस्वीकार। रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताका लागि युक्रेनका राष्ट्रपति जेलेन्स्कीको प्रस्ताव। र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। हवस्त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पूर्वी विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै गर्नुहोला। नमस्कार।
5: नारायणपुर तुछुण्डा नगरपालिका नौ गोराखाने सम्मान डाँडा निवासी श्री दाउबा तामाङ तथा श्रीमती केही तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 मेट सकुति बुधबार 2026 मेट बीचमा बिहान 3:30 विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5:00 नर्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा आर्थिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, श्री तामाङ, श्रीमती मनिषा तामाङ, जिठा दाई भाउजू लोसुमान तामाङ, मनिषा तामाङ, माइला दाई राजकुमार तामाङ, जेठा दिदी भेना सुतापुरी तामाङ, पूर्वा तामाङ, माइली दिदी भेना गयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छु बहिनी गङ्गापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मुन्छैटोन तामाङ, स्नेह तामाङ तथा समस्त बोमजन परिवार सुलु दुखुण्डा नगरपालिका नौ गोराखानी सम्मान डाँडा सुलुखुम्बु।
0: पक्षी गरामा बढ़ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
6: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
6: भर्ना म्याथ यही शीर 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह, कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510055 छ, 98141-63-5337, 98427-85-75 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस तल्लेरी सोलुखुम्बु।

नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 MHz सँगै इन्टरनेट अनलाइनको www.soluefm.com तथा हाम्रो पात्र नेपाली पात्रो मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समितिको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्दछौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठौरीले जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माण हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रगत रहन्जेल कुनै अपराध होस् या जय झगडा, भारी पहिरो वा आपात विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा भन्ने मूल मान्यतालाई स्थिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 245 अङ्क हो। आजको अङ्कमा राष्ट्रभाव समितिको गीत, डिजिटल हातकडी सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौं। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्। त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्रभाव समेटेको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौं प्रहरी साप्ताहिक गतिविधितर्फ। मिति 2083 साल जेठ 20 गते नेपाल प्रदेश प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी उपरीक्षक बुद्ध श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सोलुखुमको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना क्याप अन्तर्गत निरीक्षणका क्रममा प्रहरी उपरीक्षक बुद्ध श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सोलुखुमको अपराध अनुसन्धान शाखा, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, हिरासत कक्ष लगायत सम्पूर्ण शाखाहरूको काम कारवाहीको अनुगमन गर्नुभएको थियो। अवसरमा उहाँले प्रहरी सेवाको प्रभावकारिता, शान्ति सुरक्षाको अवस्था, मानव अधिकारको प्रबन्धन, पेन्डिङ मुद्दा र मिसिल व्यवस्थापन लगायतका विषयमा जानकारी लिनुका साथै निरीक्षण पश्चात अपराध अनुसन्धान कार्यलाई वस्तुनिष्ठ, पारदर्शी र परिणाममुखी बनाउन जोड दिनुपर्ने र पीड़ितलाई न्यायको अनुभूति दिलाउने गरी नागरिक मैत्री सेवा प्रवाह गर्न, नेपाल प्रहरीको संगठनको गरिमा उच्च राख्न, उच्च मनोबलका साथ हिमाली जिल्लामा सेवा प्रवाहमा खटिन सम्पूर्ण प्रहरी कर्मचारी निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 18 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा कार्यालयमा रहेका प्रहरी कर्मचारीहरूलाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ। प्रहरी सेवामा रहँदा आइपर्ने उच्च कार्यबोझ, मानसिक दबाव र चुनौतीपूर्ण जिम्मेवारीहरूलाई सहज रूपमा सामना गर्न तथा प्रहरी कर्मचारीको मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला अस्पताल फाप्लो सोलुखुम्बुकी मनोसामाजिक परामर्शदाता रोजी भण्डारीले प्रशिक्षण प्रदान गर्नुभयो। तालिमको क्रममा परामर्शदाता भण्डारीले दैनिक कार्य सम्पादनका क्रममा सिर्जना हुने मानसिक तनावको पहिचान, यसले स्वास्थ्यमा पार्ने असर र उक्त तनावलाई व्यवस्थापन गर्ने प्रभावकारी उपायहरूका बारेमा सहजीकरण गर्नुभएको थियो। सो अवसरमा परामर्शदाताले मानसिक स्वास्थ्यलाई सामाजिक स्वास्थ्य जस्तै प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिँदै सकारात्मक सोच र आपसिक समन्वयले कार्यक्षेत्रमा आइपर्ने मानसिक दबाव कम गर्न सकिने बताउनुभयो। यस प्रशिक्षणबाट प्रहरी कर्मचारीहरूलाई आफ्नो कार्य सम्पादनलाई थप चुस्त, दुरुस्त र मानसिक रूपमा तन्दुरुस्त राख्नका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले लिएको छ। मिति 2083 साल जेठ 21 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातहतबाट प्रदेशभित्र र प्रदेश बाहिर गरी जम्मा 79 जना सरुवा भई अनेत्र जान लाग्नुभएका प्रहरी कर्मचारीहरूका लागि धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक नवीन राजा बुढा थोकीले सरुवा भई जान लाग्नुभएका प्रहरी कर्मचारीहरूले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा तथा मातहतमा रहँदा सम्पादन गर्नुभएको कार्यको उच्च प्रशंसा गर्नुका साथै उहाँले सम्पूर्ण कर्मचारीहरूलाई आगामी कार्यक्षेत्रमा समेत थप व्यवसायिकता र कार्य सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 18 गते सोलुखुम्बु जिल्लामा बाटो बुलेर हराएका एक विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ। जर्मनीका 21 वर्षीय नागरिक इलियास ओइन्सु मिति 2083 साल जेठ 17 गते बिहान 9 बजे सोलुखुम्बुको लिखुपिके गाउँपालिका 5 किन्जा स्थित ठूलो वीर जंगल क्षेत्रबाट पिकेपिक हुँदै जिरी जाने क्रममा बाटो बुलेर हराएका थिए। निजाले मिति 2083 साल जेठ 18 गते बिहान 7 बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा व्हाट्सएप मार्फत हराएको जानकारी गराउन साथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातहत अस्थायी प्रहरी चौकी गोली, प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्काबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको संयुक्त खोजतलासमा टोली परिचालन गरिएको थियो। खोजतलासको क्रममा हराइरहेका ती विदेशी नागरिकलाई सोही दिन दिउँसो 2 बजेको समयमा लिखुपिके गाउँपालिका 1 टाङ्गुचे स्थित जंगलमा फेला पारी सकुशल उद्धार गरी काठमाडौँ पठाएको छ। उक्त खोजतलास तथा उद्धारमा खटिएका 6 जना प्रहरी कर्मचारीहरूलाई अभिलेखमा जनाइने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 19 गते जिल्ला सोलुखुम्बु सोताङ गाउँपालिका 4 डाके बस्ने वर्ष 38 को सुभाष तामाङ लुक्लाबाट घरतर्फ आउने क्रममा ऐजन खुम्बु पासाङ लमु गाउँपालिका 2 थामडाँडाबाट सम्पर्कविहीन भएको भनी निजाको श्रीमती पासाङ डोमा शेर्पाले मिति 2083 साल जेठ 20 गते प्रहरी चौकी खरिखोला सोलुखुम्बुमा जानकारी गराउनसाथ तत्काल प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलाश गर्दा फेला नपरेको र भोलिपल्ट पुनः 21 गते प्रहरी र स्थानीयको सहयोगमा खोजतलाश गर्दै जाँदा जिल्ला सोलुखुम्बु खुम्बु पासाङ लमु गाउँपालिका 1 कार्य जंगल स्थित खोल्सामा बायाँ खुट्टामा चोट लागेको अवस्थामा फेला पारी निजालाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाई उपचारको लागि सोताङ प्राथमिक अस्पताल सोताङ तर्फ पठाएको र घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल जेठ 21 गते जिल्ला सोलुखुम्बु सोलु दुत्कुना नगरपालिका 5 आवाडा र स्थितमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक मौसम तामाङको कमरमा खटिएको 10 जनाको टोली र सोलुखुम्बु जिल्लाको सोलु दुत्कुना नगरपालिकाको उपमेयर गान्धीमाया तामाङ ज्यूको अध्यक्षता साथै जनप्रतिनिधिहरू महिला अधिकार कर्मीहरू सामाजिक संस्थाका प्रतिनिधिहरू स्थानीय सरकारी र गैर सरकारीका कार्यालयका प्रतिनिधि यातायात व्यावसायिक शिक्षक समेत गरी 70 जना मानिसको उपस्थितिमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम पीड़ित पुनः भेटघाट कार्यक्रम मानव बेचबिखन तथा ओसर पसर रोकथाम सार्वजनिक शहरी साधनमा हुन सक्ने यौन जन्य दुर्व्यवहार ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न लघु जनचेतनामूलक गर्दैलो कार्यक्रम गरेको छ। कार्यक्रम गर्ने प्रहरी इकाईहरूमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे सोताङ नेचा र प्रहरी चौकीहरू रहेका छन्। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रवाह भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुरोध, मोबाइल हराएमा अथवा चोरी भएमा के गर्ने?
2: मोबाइल चोरी भएमा वा हराएमा सर्वप्रथम सम्बन्धित दूरसञ्चार प्रदायकसँग सम्पर्क गरी वा नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गई हराएको मोबाइलमा प्रयोग भएको सिम कार्ड बन्द गर्ने अथवा ब्लक गर्ने, जसले गर्दा तपाईँको मोबाइल अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको हातमा फेला परेमा पनि अपराधिक क्रियाकलापमा तपाईँको मोबाइल तथा सिमको प्रयोग हुन सक्दैन।
1: सावधान,
2: कतै तपाईँले हराएको मोबाइल फेला पारी आफूले राख्ने वा प्रयोग गर्ने विचार त गर्नु भएको छैन। यदि यसो हो भने एकपटक सोच्नुहोस् त, उक्त मोबाइल कुनै अपराधिक क्रियाकलापमा प्रयोग भई अपराधीहरूले अपराध लुकाउने क्रममा फालेको पो हो कि? यस्तो फोन तपाईँले प्रयोग गर्दै हुनुहुन्छ वा आफ्नो साथमा राख्नु भएको छ भने प्रहरीले अनुसन्धान गर्दै जाँदा तपाईँ पनि अनुसन्धान तथा कानूनी कार्यवाहीको दायरामा पर्न सक्नुहुन्छ। अथवा कुनै सामान्य व्यक्तिको रहेछ भने प्रहरीद्वारा अनुसन्धान गर्दै जाँदा तपाईँको साथबाट मोबाइल बरामद भएमा उक्त मोबाइल तपाईँले चोरी गरेको ठहर भएमा चोरी सम्बन्धी कसुरमा मुद्दा समेत पर्न सक्छ, जसले गर्दा कानूनी कार्यवाहीको दायरामा समेत फस्न सकिन्छ। त्यसकारण यदि तपाईँले कहीँ कतै कुनै बेवारिसले मोबाइल फेला पार्नुभयो भने नजिकको प्रहरी कार्यालयमा वा सम्बन्धित धनी खुलेमा निजलाई बुझाई असल नागरिकको परिचय दिनुहोस् र कानूनी कारवाही हुनबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि बचाउनुहोस्।
1: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्वारा जनहितमा जारी सन्देश।
0: सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा 369 जना विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 1231 जना रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
3: आज अलिक न्यारो देख्छु तिमीलाई, के भयो बहिनी? कसरी भन्नु दिदी, आफूले विश्वास गरेको मानिसले नै त्यस्तो गरेको कुरा नाइ, मलाई तपाईँले गाली गर्नुहुन्छ, गर्दिन, के भयो तपाईँ भन न दिदी? त्यसले त मलाई फसायो, साथीको गाई भएकोले मैले उसको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेको थिएँ। फेसबुक मेसेन्जरमा कुराकानी हुँदै हामी बिच प्रेम भयो। अनि के गर्यो त्यसले? भिडियो च्याटमा लुगा खोल्न उसले मेरो फोटो र भिडियो खिच्यो। अनि नराम्रो साइटमा रहेछ, दोष मेरो पनि हो नि। नरौ, दोष तिम्रो होइन, तिमीलाई त झुक्काएको र फसाएको हो।
4: नचिनेका मात्र होइन, चिनेका मानिसले पनि अनलाइनमा यौन दुर्व्यवहार र यौन शोषण गर्न सक्दछन्।
5: सावधान, कसैले कर गरे पनि वा लोभ देखाए पनि नग्न फोटो र भिडियो खिच्नु र कसैलाई पठाउनु हुँदैन।
4: अनलाइन यौन शोषण भएमा नेपाल प्रहरीको साइबर ब्युरोमा रिपोर्ट गर्नुहोस्। रिपोर्ट इमेलबाट पनि गर्न सकिन्छ। स्क्रिनसट र सबै प्रमाण सुरक्षित राख्नुपर्छ, तर अरूलाई पठाउनु वा देखाउनु हुँदैन।
5: सहयोगको लागि चाइल्ड सेफ नेटको मेसेन्जर हेल्पलाइन र बाल हेल्पलाइन 1098 सम्पर्क गर्नुहोला।
4: इन्टरनेटको सुरक्षित प्रयोग गरौँ, अनलाइन यौन शोषणबाट आफू बचौँ,
5: अरूलाई पनि बचाऊ।
0: अब सुनौ डिजिटल हातकडी सम्बन्धी सचेतनामूलक सन्देश।
6: जय नेपाल, सत्य सेवा सुरक्षणम। वर्तमान परिस्थितिमा घटित घटनाहरू मध्ये साइबर अपराध सम्बन्धी घटना तथा यसमा ठगिएका पीड़ितहरूको संख्या अप्रत्याशित रूपमा बढ़ेकोले यसलाई न्यूनीकरण गर्न जनचेतनाको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्वारा तयार पारिएको नाटक डिजिटल हतकड़ी लिएर आज हामी उपस्थित भएका छौं। यस नाटकमा मुख्य 5 पात्रहरू छन्, जसमध्ये पहिलो पात्र रहेका छन् 45 पासाङ, जो एक मेहनती बुवा र अनलाइन प्रविधि प्रति अलि संकालु छन्। यस्तै 40 इन्दिरा पासाङको श्रीमती, प्रविधिको लोभ र भ्रममा सजिलै पर्ने सोझी आमा र 20 छोरा रमेश, पासाङ र इन्दिराको एक्लो छोरा जो कलेज पढ्छन् र अनलाइन लगानी तथा गेमको अम्मली छन्। त्यसै गरी 26 विकास, समाजकै एक ठग, अदृश्य रूपमा अनलाइन ह्याकर र पछि प्रहरीले पक्राउ गर्ने एक पात्र, र यस्तै नेपाल प्रहरीको साइबर ब्युरोमा कार्यरत प्रहरी निरीक्षक इन्सपेक्टर थापा, जो प्रविधिको ज्ञान भएका तर कडा र सहयोगी अधिकारी। यति बेला पासाङको घरको बैठक कोठामा साँझको 7 छ। पासाङ टेबलमा बसेर हिसाब किताब गर्दैछन्। इन्दिरा सोफामा बसेर टिकटक र फेसबुक स्क्रोल गरिरहेकी छिन्। रमेश आफ्नो कोठाको कुनामा बसेर ल्यापटप र मोबाइल दुवै एकैचोटि चलाउँदै निकै उत्साहित मुद्रामा छन्।
7: इन्दिरा, यो महिनाको रासन, कोठा भाडा, रमेशको कलेजको फी तिर्दा तिर्दै झन्डै ब्याङ्कको खत्तरी थियो। सरकारी जागिरको पेन्सनले मात्र धन्न धौधो भइसक्यो। अब अलिकति पैसा बाँकी छ, त्यो अर्को महिनालाई बचाउनुपर्छ है।
0: ओहो बुढा, तपाईँ जहिले पनि पैसाकै चिन्ता गर्नुहुन्छ। संसार कहाँबाट कहाँ पुगिसक्यो, तपाईँ अझै त्यही पुरानो जमानाको हिसाब किताबमा अल्झिनु भएको छ। हेर्नुहोस्,

0: सचपन्न विद्यार्थी हो, पढाइमा ध्यान दे। नेपालमा क्रिप्टो र अवैध अनलाइन बेटिङ प्रतिबन्धित छ, थाहा छैन? भोलि फन्ना परिहाल्छ।
1: बुवा, हजुरलाई केही थाहा छैन, मैले आज मात्र त्यो ग्रुपको म्यानेजर विकाससँग कुरा गरेको छु। उसले मलाई एउटा विशेष अफर दिएको छ, यदि मैले 50,000 रुपियाँ लगानी गरे भने 3 दिनभित्र त्यसको डबल अर्थात 1,00,000 रुपियाँ फिर्ता आउँछ। म त मम्मीको एकाउन्टबाट अनलाइन ट्रान्सफर गरिदिन्छु।
2: हो त नि बुढा, छोराले कमाउँछु भन्दैछ, मेरो खातामा त्यो सहकारीबाट झिकेको 50,000 रुपियाँ छ, म छोरालाई यी सेवा गरिदिन्छु। 3 दिनमा लाख आउँछ भने किन नदिने?
0: तिमी आमा छोरा मिलेर मलाई पागल बनाउने भइसक्यो। म भन्दैछु त्यो पैसा नपठाऊ, बिना ग्यारेन्टी अनलाइनमा कसैले पैसा पठाउनु, आफै खाल्टोमा हाम फाल्नु।
1: हे बुवा, हजुर सधैँ मेरो प्रगतिमा बाधा बन्नुहुन्छ। मम्मी, हजुर मलाई पैसा दिनुहोस्, म हजुरलाई 3 दिनमा डबल गरेर दिन्छु।
3: यस सन्दर्भमा इन्दिराले आफ्नो श्रीमान पासाङको कुरा सुन्दिनन् र छोरा रमेशले भने बमोजिम उसको ई सेवा खातामा 50,000 रुपियाँ ट्रान्सफर गरिदिन्छन् र रमेशले सोही रकम मोबाइलबाट विकासले भनेको खातामा पठाउँछन्।
4: भर्खरै यहाँहरूले सुन्नुभयो डिजिटल हातकडी सम्बन्धी सचेतनामूलक सन्देश। बाँकी अङ्क सुन्न अर्को हप्ता प्रहरी कार्यक्रम सुन्न नभुल्नुहोला। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0385 20 356 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रश्न वा जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको जिज्ञासा वा प्रश्नको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्नुहोला। इमेल मार्फत पनि तपाईँको प्रश्न र सुझाव राख्न सक्नुहुन्छ, जसको लागि solofm@gmail.com मा इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुत म प्रहरी जवान पेम्बा शेर्पा पनि बिदा हुन चाहन्छु। हवस् त, जय नेपाल।

0: छात्रा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कृषि विशेष बदलिने नेपालको पुनः प्रसारण।

0: नमस्कार म धन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल कृषि पशुपालन र कम्पोस्ट मल बारे केन्द्रित छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा रासायनिक मलतर्फ अहिलेसम्मकै उच्च बजेट छुट्याएको छ। किसानले वर्षेनी समस्या झेल्दै आएको रासायनिक मलमा सरकारले 32.46 करोड़ रूपियाँ बराबर रकम विनियोजन गरेको हो। चालू आर्थिक वर्षमा मलका लागि 28.82 करोड़ रूपियाँ विनियोजन भएको थियो। रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम उझेलमा परेका छन्। पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि एउटा राम्रो विकल्प हुन सक्छ अनि कतिपय उद्यमी किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन्। यसै मध्येका एक हुनुहुन्छ काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध उद्यमी किसान लोकनाथ ढुम्रे। आजको कार्यक्रममा हामी उहाँसँग कृषि पशुपालन र कम्पोस्ट मलबारे कुराकानी गर्छौं। कार्यक्रमको शुरूमा मैले किसान ढुम्रेलाई सोधेको छु, तपाईँ आबद्ध फार्मबाट अहिले के कस्तो काम भइरहेको छ?
1: हजुर नमस्कार। हर सालै मैले कृषि क्षेत्रमा पशुपालनबाट शुरू गरिएको छ। पशुपालनमा हामीसँग 50 गाईहरू र 20 बाख्राहरू छन् र जसबाट हामीले पशुपालन सहित कृषि पनि गरिरहेका छौं। कृषिमा हामीले अहिले लगभग 18 रोपनी जति जग्गा हामीले लिजमा लिएर कृषि पनि सञ्चालन गरिरहेका छौं। अति नै चाहिने किसिमको कम्पोस्ट मल र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौं।
0: कृषिसँग सम्बन्धित रहेर एउटा पशुपालन क्षेत्र छ, मलको क्षेत्र छ,
1: मलको
0: त्यो भनेको कम्पोस्ट मल।
1: कम्पोस्ट
0: यसलाई चाहिँ मैले गोठे मलका रूपमा बुझ्न सक्छु कि सक्दिनँ?
1: कम्पोस्ट मलहरूमा हाम्रो मैले अहिले 3 स्टेपहरू छन्। एउटा नर्मल रूपमा घरमा बनाइने किचन वेस्टहरूबाट बनाउने कम्पोस्ट छ, जुन कि कम्पोस्ट बिनबाट बनाइन्छ भने। अर्को त्योभन्दा माथि हाम्रो कृषि प्रधान देशहरूमा धेरैले गाईवस्तुहरू पालेका छन् र त्यो गाईवस्तुहरूबाट निक्लने जुन गोठे मलहरू छ त्यो गोठे मलहरूलाई पनि सुधार कसरी गर्न सकिन्छ र आधुनिकीकरणमा कसरी लान सकिन्छ एउटा त्यो भयो भने, अझ एउटा अझ महत्वपूर्ण कस्तो छ भने जति पनि कुहिने सर्ने गर्ने चीजहरूबाट हामीले ठूलो रूपमा इण्डस्ट्रियल रूपमा कम्पोस्ट मलहरू गराउन सकिन्छ। यस बारेमा मैले साउथ कोरियामा लगभग 13 अध्ययन गरेर फर्केको छु र हालसालै मैले चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 15 विष्णु देवीमा विगत 1 वर्षदेखि ठूलो रूपमा जानको लागि प्रारम्भ मैले गरेको छु, जहाँ अहिले हामीसँग लोकप्रिय कम्पोस्ट मल उत्पादन भइरहेको छ।
0: लोकप्रिय कम्पोस्ट मल उत्पादन गरिरहनु भएको छ भनेपछि यो कारखाना हो कि अथवा पशुपालनसँग सँगै भइरहेको काम हो त?
1: अब यसलाई हामीले अहिले पशुपालन सहित शुरूआतमा अहिले हामीले सँगै लैरहेका छौं। हाम्रो उद्देश्य भनेको ठूलो कारखाना खोल्नु हो। ठूलो कारखानाको लागि पनि सानोबाट चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ। यो एउटा जराको रूपमा लिनुपर्ने एउटा सानो रूप प्रविधिबाट हामीले चाहिँ शुरू गरेका छौं। अब यसलाई विकसित गर्दै लगेर आगामी दिनहरूमा हामीले यसलाई ठूलो कम्पनीको रूपहरूमा लाने प्रयासहरूमा छौं। अहिले पनि हामीले शुरूआतमा घरकै गोठबाट शुरू गरेका थियौं भने अहिले विगतका नजिकका वार्डहरूबाट पनि हामीले कम्पोस्ट मलहरू जुन बाहिरबाट मलहरू लिएर आएर फेरि हामीले त्यसलाई प्रशोधन गरेर र चालेर राम्रो बनाएर बिक्री वितरणहरू गर्दै आइएको छ।
0: उसो भए तपाईँलाई किसान भन्ने कि व्यावसायिक किसान भन्ने कि अथवा अरू रूपमा चाहिँ चिन्ने त?
1: म किसानकै छोरा हौं र नेपाली हामी अब पहिला किसान नै भयो। त्यसमा पनि मेरो अनुभवको आधारमा म एउटा एरोबिक कम्पोस्ट बनाउन जानेको र मेरो सिपहरूको उपयोग गर्दै किसान प्लस म कम्पोस्टको एरोबिक सिस्टम भन्नाले हावाद्वारा मल पकाउने विधिलाई मैले प्रयोग गरेर नेपालमा नयाँ प्रयोगहरू गरिरहेको छु। यस अनुसार हामीले जुनसुकै पनि सर्ने गर्ने चिजहरूलाई कम्पोस्टको रूपमा लान सकिन्छ। त्यसकारण म कृषिको लागि पनि मेरो अनुभवहरू थोरै छ। त्यसपछि गएर हामी पशुपालनको लागि पनि म र अर्को एकजना साथी हुनुहुन्छ, उहाँले चाहिँ पशुपालन सम्बन्धी राम्रो काम गर्नु भएको छ भने आज यसलाई हामीले तीनटै कुराहरूलाई सँगै लान सकियो भने रोजगार पनि हुने र एउटा कृषिमा पनि विकासहरू हुने र मलको पनि हामीले राम्रो उत्पादन गर्न सकिने र परीक्षण पनि हाम्रै ठाउँमा गर्न सकिने हुँदा यी तीनटै चीजहरूलाई हामीले अगाडि बढाइएको छ।
0: उसो भए समूहमा आबद्ध हुनुहुन्छ कि समूह अनि सहकारी पनि जोडिएको छ त यो काम गर्दाखेरि?
1: अहिले हालसालै हामीले समूहमा मात्रै गरिएको छ, अहिले हामी दुईजना तीनजनाबाट यो कामहरू गरिएको छ। यो विगत 10 वर्षभन्दा पहिलेदेखि नै मानिसी कृषि फर्महरू दर्ता भए आएको र त्यसैमा नै हामी फेरि अरू दुईजनाहरू जोडिएर यो फर्महरूमा हामीले अरू ऊर्जा थपेका छौं र मलमा पहिला कृषिबाट दूध उत्पादन मात्रै हुन्थ्यो र दूधहरू बिक्री मात्रै हुन्थ्यो भने अहिले हामीले दूध सहितको हामीले कम्पोस्ट मल र कृषिमा पनि लगानी गरेर अगाडि बढ़िरहेका छौं। अब यसलाई ठूलो गराउनको लागि अरू के कस्तो आवश्यकहरू पर्छ त्यसको खोजीमा छौं हामी।
0: यो कसरी आयो अवधारणा? यसरी काम गर्ने हो भने केही गर्न पनि सकिन्छ, किसान बन्न पनि सकिन्छ र आय आर्जन पनि गर्न सकिन्छ भन्ने एउटा अवधारणा हुन्छ नि,
1: त्यो चाहिँ कसरी कहाँबाट आयो? यसको लागि के छ भने कुनै पनि अवधारणा आउनको लागि एउटा सिपको आवश्यकता पर्दो रहेछ र जुन सिपको लागि मैले विगत 2008-22 म साउथ कोरियामा काम गर्ने एउटा अवसरहरू पाएँ ईपीएस मार्फत र त्यहाँ मैले कम्पोस्टिङ कम्पनीमा मेरो मेन्युफ्याक्चर कम्पनीहरूमा म परेको थिएँ र त्यहाँको देख्दाखेरिमा मलाई नेपालमा गएर पनि यस्तो किसिमको, नेपाल त एउटा कृषि प्रधान देश हो, नेपालमा चाहिँ मलहरूको हाहाकारहरू छ र यसमा गएर मैले केही थप योगदान गर्न सक्छु कि भन्ने आधारहरूमा म उहाँबाट फर्केर आइसकेपछि यो पेसामा चाहिँ लागेको छु र यसमा चाहिँ के छ भने कहिल्यै पनि हामी घाटामा पनि जान नजाने र यो मल उत्पादनले गर्दा सम्पूर्ण नेपालीहरूको स्वास्थ्यमा समेत यसले चाहिँ अति नै राम्रो असरहरू पार्न सक्छ, किनभने हामीले यदि मल उत्पादन गर्यौं भने र हाम्रा जति पनि उब्जाउ हुनेछन् तिनीहरूलाई अर्ग्यानिक रूपहरूमा लान सकिन्छ र त्यसबाट खाएका पौष्टिक तत्वहरूले हाम्रो स्वास्थ्य जीवनमा पनि फरक हुन पार्दछ र साथसाथै नेपाल जस्तो देशहरूमा अहिलेसम्म रोजगारीहरूको धेरै समस्याहरू छ र हामीले यसरी उद्योग धन्दाहरू गर्दै गयौं भने हाम्रै देशको कच्चा पदार्थद्वारा, हाम्रै देशको मेन पावरद्वारा र हाम्रो सिप पनि परेको नि यी तीनटै चीजहरूलाई जुटाएर जाँदाखेरिमा सम्पूर्ण विकासहरू हुने हुँदा म एउटा रिटायर 13 वर्ष जति साउथ कोरिया बसे पनि मैले अझै पनि फेरि घर आएर बस्नु हुँदैन, किनभने यो समय भनेको किम्मती छ। यत्रो वर्ष त कसरी गयो, अझै पनि हाम्रो एउटा सिकेको सिपहरूलाई हाम्रै देशहरूमा चाहिँ लगानी गर्नुपर्छ। विगतका उमेरमा विदेशमा बिते पनि अहिलेको यो बचेको उमेर चाहिँ मैले कृषिमा लागेर मलमा कृषिमा र पशुपालनमा मैले सकेसम्म सहयोग गर्छु भनेर त्यहाँबाट सिकेको सिपहरूलाई प्रयोग गर्नको लागि मेरो उत्साह आएको हो।
0: काठमाडौँमा केन्द्रित रहेर तपाईँहरूले फर्म सञ्चालन गरेर चाहिँ पेसालाई चाहिँ अगाडि बढाउनु भएको छ, पक्कै पनि तपाईँहरू बाहिरबाट यहाँ जोडिनु भएको, यो क्षेत्र रोज्नुको कारण चाहिँ केही छ कि? त्यस्तै
1: मैले चाहिँ कस्तो भयो भने उहाँबाट सिकेको सिपहरू भएर मेरो म जन्म सेङ्जा हो, सेङ्जामा पनि कृषि कार्यहरू भइरहेको छ र त्यहाँ बाट फेरि अहिले म बसाई सराई गरेर चन्द्रगिरीको 15 नम्बर वार्डहरूमा मेरो घर भएको हुना म यही बसेर अहिले मलाई यहीबाट सहज हुने हुँदाखेरिमा र मेरो नजिकै गाई फार्म पनि भएको हुँदा म यो सहजताको आधारमा पनि र मैले गर्न खोजेको उद्देश्य पनि यहाँ सहज हुने हुँदा मैले यहाँ शुरू गरेको छु र यसैलाई यदि अगाडि बढ़ाउँदै गइयो भने हामीले फेरि यसलाई गाउँसम्म पनि लान सकिन्छ, त्यसकारण मैले अहिले यहाँ शुरू गरेको छु।
0: हो, धेरै किसानहरूले मल भनेर बुझ्ने हो भने एउटा चाहिँ अहिले चर्चामा रहने र किसानलाई आवश्यक पर्ने पनि रासायनिक मल भनेर बुझिन्छ, तपाईँले मल भनेर बुझ्नुभयो भने पेसाका रूपमा चाहिँ कम्पोस्ट मल, त्यसमा पनि अर्को दिन दैनिक घरबाट निस्कने फोहोरलाई कम्पोस्ट बिन त्यो अर्को भनेर यसरी जोड्नुभयो, जैविक मल भनेर पनि जोड्ने गरिन्छ, यो के छ यो भिन्नता? यो बुझाइमा
1: कस्तो छ भने अहिलेसम्म नेपाली जति पनि किसानहरू हुनुहुन्छ उहाँहरूलाई पूर्ण रूपमा अब धेरैलाई थाहा नभएको कुराहरू कस्तो छ भने मल भनेको गाई बस्तुले दिएका चीजहरू नै मलहरू हुन् भनेर भनिन्छ। तर मललाई के छ भने हामीले अध्ययन म पहिला सुरुमा पनि मैले त्यही भन्ने गर्थेँ, जब मैले बुझ्दै गएँ मलहरू एउटा कस्तो रहेछ भने मल भनेको त्यस्तो चीज हो जुन कि जीवाणुहरू सबैले खाएर बचेको चीज त्यो चाहिँ बल्ल मलमा परिणत हुन्छ र सुरुमा आएको जुन गाई बस्तुहरूको मलहरू छ त्यो मलहरू होइन। मलहरू बनाउनको लागि विभिन्न प्रोसेसहरू हुँदो रहेछ, प्राकृतिक रूपहरूमा पनि मलहरू बन्नको लागि
2: कार्बन नाइट्रोजन र पानी यी र हावा यी चार चीजहरूको मिश्रण रूपबाट मलहरू बन्ने प्रक्रियाहरू शुरू हुन्छ र हाम्रो सुरुको अवस्थामा आएको गाई वस्तुको जुन मलहरू छ त्यो मलहरू कच्चा हुन्छ जुन किसानहरूले त्यसलाई मल भन्ने बुझ्नुहुन्छ त्यो कच्चा मल यदि हामीले खेतबारीमा हामीले प्रयोग गर्यौं भने एउटा समस्या के आउँछ भने एउटा कीटाणुहरू त्यहाँ बढ़ी हुन्छन् र अर्को समस्या भनेको के छ भने मलहरू जुन गाई वस्तुबाट पाएको जुन मल छ त्यसलाई चाहिँ कुनाउनको लागि नाइट्रोजनको आवश्यकता पर्छ र यदि हामीले त्यो सिधै हामीले खेतबारीमा छर्यौं भने त्यही खेतबारीमा आफ्नो मल दिनुको सट्टा त्यहाँबाट नाइट्रोजन आफूतिर लिएको हुन्छ आफू जुन पच्नको लागि लिएको हुन्छ त्यसकारण शुरूआती अवस्थाको त्यो मलहरू प्रयोग गर्न हुँदैन त्यसलाई चाहिँ अलिकति पुरानो गराएर चाहिँ हामीले प्रयोग गर्नुपर्ने हुन्छ र मल भनेको त्यस्तो हो जुन कि किसानहरूले आफैले पनि चेक गरेर अनुभव गर्न सक्छन् त्यो भनेको कस्तो हो भने हामीले एउटा हेरेर छुट्याइन्छ एउटा गन्धबाट छुट्याइन्छ एउटा प्रयोग गरेर पनि हुन्छ जस्तै हेरेर छुट्याउँदाखेरिमा कुनै पनि मलहरूलाई यदि हामीले हातमा लिएर हेर्यौं भने त्यसमा भर्खरै दिशाहरूको कुनै पनि गन्ध हुनु भएन एउटा दिशाहरूको गन्ध हुनु भएन दोस्रोले घरमा त्यसले त्यो मलमा के छ भन्ने चीजहरू मिसिएको देखिन भएन त्यो मिश्रण भएको हुनु पर्यो अर्को चाहिँ त्यो कम्पोस्टिङ भएर गलेको चाहिँ हुनु पर्यो यदि नगर तीन चार महिनादेखि लिएर छ महिना काटेको मलहरू हुन्छ भने त्यो मलहरूले मात्रै उत्पादन दिन सक्छ नत्र भने त्यसमा चाहिँ कीटाणुहरू बढ़ी हुने हुँदाखेरिमा त्यो मलहरू धेरै अलिअलि मल त होला तर चाहिँ 90% चाहिँ त्यसलाई मल मान्न सकिन्न सडै गलेको मलहरूलाई मात्रै 90% हामीले चाहिँ मलहरू मान्न सकिन्छ त्यसकारण किसानहरूको बुझाइमा पनि के छ भने मल भनेको यता थुप्रो देख्ने बित्तिकै यो मल हो भनिन्छ त्यो होइन कि यो मलहरूलाई प्राविधिक रूपहरूमा हामीले चाहिँ डिकम्पोस्ट गरेर यसमा विभिन्न चीजहरू मिश्रण गराएर अथवा यसलाई चाहिँ अलिकति लामो समय पकाएर यदि प्रयोग गरियो भने हाम्रो स्वरम पनि बोकेर लाने जुन हामीले धेरै हालेर थोरै गुणस्तर पाएका छौं भने अब हामीले के गर्नुपर्छ भने लेबर कष्टहरू महँगो छ थोरै प्रयोग गरेर पनि धेरै उपलब्धि हुने किसिमको मलहरू तयार गर्नुपर्ने हुन्छ त्यसको लागि हामी चाहिँ कम्पोस्टमा लाएको हो र हामीले बनाएको कम्पोस्टमा के छ भने पहिला गोठे मलहरूमा जति पनि गाई वस्तुहरूले खाएका थिए त्यतिकै थुपार्ने गरिन्थ्यो भने अब हामीले ती थुप्रेका चीजहरूलाई पनि डिकम्पोस्टहरू गरेर त्यसमा विभिन्न मिनरलहरू हालेर चालेर त्यसको मसिनो चीजहरूलाई मात्रै लिएर जाँदा थोरै मात्राले ठूलो सहयोगहरू पुर्याउँछ यसरी चाहिँ हामीले उत्पादन गरेका छौं
3: आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ ढुङ्गे वहाँ मानुषी कृषि तथा पशुपालन फर्मका संचालक पनि हुनुहुन्छ आज विशेष गरेर हामीले किसानसँग जोडिने पशुपालनसँग जोडिने र मलको कुराकानी जोडिरहेका छौं र अहिले हामीले रासायनिक मल भन्दा पनि गोठे र त्यसमा पनि राम्रो भइसकेको छन् कम्पोस्ट मलको कुरा यहाँनिर जोडिरहेका छौं जस्तो पशुपालनबाट जुन मलमूत्र आउँछ त्यसलाई चाहिँ हामीले मल भनेर सामान्य भाषामा चाहिँ बुझ्छौं तपाईँहरूले परिभाषित गर्दाखेरि त्यो पनि अझै पाकेको मल भनेर भन्नुहुन्छ यो पाक्न के तरिका के पद्धति चाहिन्छ र तपाईँहरूले अहिले उत्पादन गर्ने चरणमा पुग्दाखेरि के गर्नु भएको छ त
2: यो कम्पोस्ट मलहरू बनाउनको लागि विभिन्न किसिमका प्रयासहरू भइरहेका छन् इण्डियामा नेपालमा अरू देशहरूमा पनि छन् विभिन्न केमिकलहरूको प्रयोगहरू पनि भएको छ र हामीले नेपालमा एउटा हाम्रो साधारण तरिकाबाट कसरी कम्पोस्टिङ गर्न सकिन्छ भन्ने विधिको बारेमा म आज कुरा गर्न गइरहेको छु यो कम्पोस्ट गराउनको लागि के छ भने सबैभन्दा राम्रो तत्व भनेको हाम्रो कम्पोस्टहरूमा धेरै किसानहरूले चाहिँ नगर्नु भएको कस्तो छ भने
3: तपाईँले आफ्नै फर्ममा चाहिँ भइरहेको उदाहरण दिँदा पनि हुन्छ
2: मेरै फर्ममा भएको के हो भने मैले के गर्छु भनेर किसानहरूले के गर्नु आएको छैन भन्ने मैले बताउन गइरहेको किसानहरूले जुन पिसाबहरू छ त्यो गोठे मलहरूमा त्यसलाई गिलो हुन्छ भने पिसाबहरू चाहिँ त्यसलाई फेक्नु भएको छ सबैभन्दा पहिला पिसाबहरूलाई हामीले संकलन गर्नु पर्यो
3: एउटा चाहिँ
2: पिसाबहरू संकलन गर्नु पर्यो र त्यसपछि हामीले गोठे मलहरूलाई एक ठाउँमा राखिसकेपछि त्यसको समय हुन्छ एक महिनाको अथवा हामीसँग कति उत्पादित छ त्यसलाई सेपरेट रूपमा राख्नु पर्यो सबै वर्षौंसम्म एकै ठाउँमा गोबरहरू मिसाउनु भएन एक महीना अथवा दुई महीना तीन महीना को भयो भने पनि त्यसलाई सेपरेट उपयोगमा राख्ने र त्यसलाई कार्बन रेसियो हुन्छ त्यो रेसियो मिलाउनु पर्छ गिलो मात्रै भए पनि गोबर मल बन्दैन सुक्खा भयो भने पनि मल बन्दैन हाम्रो समस्या के छ भने माथि सुक्खा तल गिलो हुनेछ यसलाई के गर्नु पर्यो भने मलहरू बनाउनको लागि सीएन रेसियो भन्छ कार्बन र नाइट्रोजनहरूको रेसियोमा हावाको प्रवेश भयो भने बल्ल मल भन्ने प्रक्रियाहरू हुन्छ त्यसकारण हाम्रो मलहरूमा चाहिँ यदि कार्बन तत्वहरूको अथवा सुक्खा तत्वहरूको कमी छ भने सुक्खा चीज मिसाउनु पर्यो र यदि पानीहरूको कमी छ भने हामीले चाहिँ जुन किसिमको पिसाबहरू छ त्यसलाई प्रयोग गरेर मलहरूलाई फर्काएर तलको माथि माथिको तल गरेर छानो भन्दा मुनि चाहिँ राख्नु पर्यो त्यसलाई सिधै छानामा मुनि राखियो भने त सेपरेट हुन्छ नत्र पानी पर्यो भने घाम लायो भने नाइट्रोजनहरू उडेर जान सक्छ मलहरू राम्रो हुँदैन त्यसकारण हामीले के गर्दैछौ भने हाम्रो गोठहरूबाट उत्पादित भएको सबभन्दा पिसाबहरूलाई कलेक्सन गर्ने त्यो पिसाबहरूलाई कलेक्सन गरिसकेपछि त्यसमा अरू चीजहरू हामीले थप्छौ जस्तै त्यसमा हामीले यो ब्याक्टेरियाहरू बाहिरबाट लिन पनि सकिन्छ जस्तै इएम झोलहरू भनेर भन्छ त्यो एउटा ब्याक्टेरियाहरूको संकलन हो यदि हामीसँग त्यो पनि छैन भने हामीले घरमै पनि साधारण घरहरूमा हुने दुध दही दूध नभए दही अहिलेको किसिमको दही छ भने दहीमा थोरै पानीहरू राखेर त्यसमा चाहिँ हामीले अरू बेसनको पिठोहरू र गुड अथवा सखर अथवा नभए चिनी गुलियो चीजहरू राखेर घोलेर दुई चार दिन हामीले राख्यौं भने त्यसैमा चाहिँ ब्याक्टेरियाहरू उत्पन्न हुन्छन् र त्यो ब्याक्टेरियाहरूलाई हामीले त्यो मलहरूमा छर्किनु पर्छ
1: भनेको दही सामान्य
2: अमिलो दही त्यसमा थोरै पानी राख्ने र त्यसमा चाहिँ गुड
1: सक्खर
2: सक्खरपछि
1: ब्याक्टेरियाहरू
2: उत्पन्न हुन्छ
1: आफूले
2: जम्मा गर्न सकियो
1: अनि मलमा लगाएर
2: छर्किदिने
1: त्यो भनेको हप्ता दस दिन पन्ध्र दिनमा छर्किने कि दहीले राख्दा पनि हुन्छ
2: मलको आवश्यकता जस्तै हामीसँग कति छ एक क्विन्टल छ कि दुई क्विन्टल छ कति छ त्यो आवश्यकता हेरेर हामीले फर्काउने बेलामा मलहरूलाई जब हामीले पल्टी गरिने बेलामा सिएन रेसियो भने कार्बन र यदि गिलो छ भने कार्बनिक तत्व राख्नु पर्यो पात पतिङ्गरहरू राख्नु पर्यो यदि पात पतिङ्गर पनि छैन भने हामीले काठको धुलोहरू जुन यो मिलहरूमा पाइन्छ काठको धुलो राख्ने अझ अहिले त के छ भने कृषकहरूलाई पातहरू पतिङ्गर पनि प्रयोग हुन सक्छ अझ एउटा नयाँ विधि के आएको छ भने चारकोल बनाउने एउटा विधि आइरहेछ जंगलहरूमा रहेका अलिकति दाउराजन्य वस्तुहरूलाई चारकोल भनेको चाहिँ पहिला हामीले कोइला गराउने भन्थ्यौं त्यो चारकोलको रूपमा पोलेर पनि त्यसलाई फेरि हामीले संकलन लिएर आएर पनि त्यसमा मिसाइयो भने अझ राम्रो त्यसले चाहिँ गुणस्तरहरू दिन्छ यसरी चाहिँ सिएन रेसियो मिसाइसकेपछि कार्बन र नाइट्रोजन र हावा त्यो हावा पस्नको लागि त हामीसँग अरू प्रविधि छैन ठूलोमा जाँदा हामीसँग खर्चिलो हुन्छ त्यसले गर्दा त्यसलाई फर्काउने लगभग दसदेखि पन्ध्र अथवा एक महिनामा भए पनि त्यसलाई फर्काइयो भने तलको माथि हेर्ने गिलो छ भने सुक्खा चिज राख्ने सुक्खा छ भने पानी अथवा पिसाबहरू राखेर त्यसलाई फर्काउने प्रविधिहरूबाट चाहिँ हामीहरूले मल गराइयो भने घरहरूको गोठे मल पनि राम्रो हुन्छ र अरू मलहरू पनि हुन्छ तर मेरो उद्देश्य भनेको गोठेमल सहित फेरि अझ विभिन्न किसिमका नगरपालिकाहरू वार्डहरूबाट निस्केका फोहोरहरूलाई पनि डिकम्पोस्ट गर्नको लागि एरोबिक सिस्टमबाट तलबाट हावा दिएर सिएन रेसियो मिसाएका जति पनि हाम्रा सर्ने गर्ने चिज छन् तिनीहरूलाई एक ठाउँमा राखियो भने त्यहाँ पनि हामीले चाहिँ मलहरू गराउन सकिन्छ उद्देश्य ठूलो छ सानोबाट सुरु
1: अब उदाहरणको लागि तपाईँले सेमुदा घर भनेर भन्नुभयो विगतको अथवा पहिला बसेको त्यहाँनिर बुवा आमाले पशुपालन गर्दै गर्दाखेरि उत्पादन गर्ने मल र अहिले तपाईँले चाहिँ काठमाडौँमा कम्पोस्ट मल चाहिँ उत्पादन गर्दै गर्दा गर्ने मल यो दुईटा भिन्नता अहिले पनि किसानको रूपमा तुलना गर्ने भने के कति फरक छ अन्तर कति छ
2: अहिले मैले प्रयोग गर्दा म त्यतिखेर पनि मलाई के लाग्थ्यो भने हामीले एक दिन लाएर मान्छेहरू लगाएर लगभग 100 डोका मल बोकिन्थ्यो 100 डोका मल बोक्दाखेरिमा त्यो मलमा के हुँदैछ त हामीले लगाएर घोप्ट्याउने चलनहरू थियो त्यसपछि घाममा सुकाएर फेरि छर्ने सिस्टम थियो त्यसो हुँदाखेरिमा त्यतिखेर पनि हामीले के भने हामीलाई त्यो अनुभव थिएन कि हाम्रो समय हुँदा पनि हामीले गोठे मललाई पल्टाइएन
1: एउटा पल्टाइएन
2: झाउटाहरू भएको नराम्रो मलहरूलाई डोकामा मात्रै बोकेर यही हो मल भनेर चाहिँ गरियो जुन कि फ्री रूपमा हाम्रो थियो जति लग पनि हुने त्यसरी चाहिँ प्रयोग गरिएको थियो
1: अब अहिले हामीले पशुपालनले चाहिँ गोबर पिसाब दियो त्यसलाई व्यवस्थापन गर्न जानिएन
2: अनि छोप्ने भन्ने त हाम्रो अहिले पनि
1: गोरु सुकाउने बरु घाममा सुकाउने छोप्ने भन्ने चाहिँ थिएन
2: त्यसले गर्दा तुमलहरूमा के थियो भने मात्रा धेरै गुणस्तर थोरै थियो अहिले हाम्रोमा के छ भने प्रविधि अनुसार हामीले त्यही मलहरूलाई जुन झाँकटहरू नभएको भए पनि त्यो गलिसकेपछि के हुन्छ भने मसिनो हुन्छ र हामीले डिकम्पोज गर्दा छिटो गर्न फेरि त्यतिखेर एक वर्षसम्म भए पनि पाइक थिएन भने अहिले हामीले तीनदेखि छ महिनाभित्र त्यसलाई पकाउनको लागि चाहिँ हामीले इएम झोलहरू प्रयोग गरेका हुन्छौँ अझ त्यसको न्युट्रिसनहरू चेक गरेर कमी छ भने हामीले त्यसमा पिनाम एड गरेका हुन्छौँ अब यो सखर त हामीले चाहिँ गुलियो त हामीले मात्रै खाने भन्थ्यौँ त्यो चाहिँ त्यहाँका ब्याक्टेरियाहरूले जीवाणुहरूले खाँदा रहेछन् ती पनि त्यहाँका खेतारा आएछन् ती खेतारालाई उत्साहित गराउनको लागि हामीले गुड प्रयोग गरिँदैछ र अहिले हामीले मात्रै काम नगरेर हामीले चाहिँ यी ब्याक्टेरियाहरूलाई काम गराउने विधि अनुसार त्यो मलहरू अति राम्रो बन्छ र पहिलाको 20 डोका मल बराबर अहिलेको एक डोकाले चाहिँ काम गर्छ त्यति फरक पर्न जान्छ
0: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ ढुङ्गे उहाँ मानसी कृषि तथा पशुपालन फार्मका संचालक पनि हुनुहुन्छ कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीले आज विशेष गरी पशुपालन र पशुपालनबाट उत्पादन हुने मलमूत्र त्यसको चाहिँ व्यवस्थापन गरेर बन्ने राम्रो पाकेको मल अथवा उपयोगी गुणस्तर मल कम्पोस्ट मल अहिले चाहिँ हामीले यो चर्चा गरिरहेका छौं खास कुरा गोठे मलसँग नै जोडिएको छ त्यसको व्यवस्थापनको पाटो नै हो खास गरी अब यो उद्देश्य राखेर चाहिँ काम शुरू गर्दै गर्दा तपाईँहरू समूहमा बसेर चाहिँ काम शुरूआती चुनौतीहरू त्यसमा चाहिँ के आए अब अहिले त लामो समय भइसक्यो कसरी चाहिँ समाधान हुँदै गए गर्न सकिने रहेछ भन्ने त भयो
2: यो शुरूआती चरणहरूमा म ठूलो उद्योगहरूमा काम गरेर आएको फर्किएको मान्छे साउथ कोरियामा लगभग दिनको चाहिँ 8-10 हजार बोरासम्म पेकिङहरू हुन्थ्यो र मेरो त्यहाँ छँदा चाहिँ नेपालमा गएर पनि यत्रै खोल्न सकिन्छ भन्ने ठूलो सोचका साथ म फर्किएको थिएँ तर नेपालमा आउँदा चुनौती के रहेछ भने एक त हामी जमिनदारहरू भइएन त्यसमा पनि नयाँ ठाउँमा आएर बसिएको छ भने सबैभन्दा चुनौती भनेको हामीले काठमाडौँमा उपयुक्त जग्गाको जग्गा नपाउनु एउटा त्यो समस्याहरू भयो त्यो समस्या भइसकेपछि अर्को सरकारी तरहरूबाट पनि वातावरणहरूबाट पनि कम्पोस्ट मलको लागि अहिलेसम्म सुनिश्चितलाई त्यस्तो नियमहरू नभइसकेको र हामीले फोहोरहरू जस्तै सन्नी गर्ने चिज पाए पनि त्यसलाई चाहिँ फ्रीमा पाएका चिज हामीले प्रयोग गर्न सकिएको छैन र हामीले किनेका चिजहरूबाट प्रयोग हामीले मलहरू गराउन महँगो परेको छ जस्तै कालीमाटीमा म गए भने मलाई त्यहाँको सरहरूले भन्नुहुन्छ हजुरलाई कति चाहिन्छ यहाँको फलफूलहरू चाहिँ तपाईँहरूले फलफूल तरकारीहरूको जुन वेस्ट छ त्यसलाई लिएर गएर प्रयोग गर्नुहोस् भन्नुहुन्छ जुन कि उहाँहरूले फ्रीमा डेलिभरी सहित हामीलाई दिन्छु भन्नुभएको छ यदि हामीले त्यो फ्रीमा लिएर आएर हाम्रो कम्पनीहरूमा यदि युज गरियो भने गाईको मल त हामीले 10% मात्रै राखे पनि त्यो मलहरू बन्छ यदि त्यस्तो गर्न सकेको भए हाम्रो यो कम्पोस्टको अहिले चाहिँ मूल्यहरूमा पनि धेरै कम सस्तोमा हामीले दिन सकिन्थ्यो सबैभन्दा पहिला के छ भने हामीले जमिनहरू नपाउनु र वातावरणीय हिसाबहरूले पनि कम्पोस्टको लागि हेर्ने दृष्टिकोणहरू यहाँकाको त्यति राम्रो नदेखिनु र बनिसकेपछि पनि कम्पोस्ट मलहरू प्रयोगकर्ताहरूलाई सरकारहरूले दिने किसिमको जुन अनुदानहरूको छ नि जस्तै युरिया डीएपीहरूमा अहिले सरकारले कति लगानी गरेको छ अरबौं लगानी छ भने त्यसको 50% मात्रै सरकारले यदि कम्पोस्ट कम्पनीहरूमा लगानी गर्छ भने अहिले नेपालभरि नै कम्पोस्ट कम्पनीहरू खुल्छन् जुन कि यसले 50% नेपालको कृषिमा 50% चाहिँ जुन डीएपी र युरियाको मागलाई डाउन गर्छ एकैचोटि 100% हुँदैन यहाँका किसानहरूको पनि एउटा सोच के छ भने कम्पोस्ट हाल्ने बित्तिकै डीएपी युरिया हाल्नु पर्दैन युरिया डीएपी हाल्ने बित्तिकै कम्पोस्ट हाल्न पर्दैन भन्ने किसिमको सोच छ यसमा कस्तो हुन्छ भने बाली नाली हेरेर कृषकहरूले आफ्नो अनुभवको आधारहरूमा कम्पोस्ट मलहरू हालिसकेपछि पनि केही मात्रामा हामीले ती सप्लिमेन्टहरू दिनुपर्ने हुन्छ किनभने हाम्रा खेतबारीहरू चाहिँ अहिले कस्तो भइसक्यो भने युरिया खाइसकेका डीएपी खाइसकेका छन् तिनीहरूलाई त्यही स्वाद चाहिँ अलिअलि चाहिन्छ त्यसले गर्दा हामीले शुरूआती अवस्थामा 50% कम्पोस्ट मलहरू प्रयोग गर्ने त्यसपछि गएर त्यो युरिया र डीएपीहरूको मात्रा घटाउँदै गइयो भने सस्तो पनि पर्दै जान्छ सरकारले पनि यस सम्बन्धी लगानी गर्यो भने समस्याहरू हुँदैन हाम्रो सबैभन्दा समस्या भनेको जग्गा उपलब्ध नहुनु
0: त्यो भनेको तपाईँहरू जस्तो जसले चाहिँ फार्मका रूपमा काम गर्न चाहनुहुन्छ
2: हजुर हामी जति नै फार्ममा गर्न चाहन्छौ एउटा त जग्गा नपाउनु अर्को चाहिँ नजिकका बस्तीहरूले चाहिँ स्वीकृति नदिनु यसको चाहिँ नियमहरू छ कम्पोस्ट कम्पनी गर्नको लागि 4 किल्लाको स्वीकृति लिनुपर्ने वार्डहरूबाट स्वीकृति दिनुपर्ने यी विभिन्न छन् भने यस्तामा चाहिँ हामीले गर्न खोजियो कसैले दियो भने पनि एउटाले रोक्ने किसिमको प्रविधि छ त्यसकारण यदि पाइन्छ भने हामीले व्यक्तिगत रूपहरूमा अथवा हामीले लिन्छौं यदि त्यस्तो भएन भने कम्पोस्टको लागि सरकारले भिन्दै जुन जंगलहरुको क्षेत्रहरु छ त्यहाँ पनि असर नपुग्ने गरी बस्तीबाट 1.5 किलोमिटरको अलिकति पल्तिरपट्टि एउटा व्यवस्था गरिदियो भने लिजकै रूपमा भए पनि त्यस्तो जग्गा छुट्याइदियो भने हामीले ठूलो रूपमा कम्पोस्ट कम्पनीहरु खोल्न सक्छौं र अन्य समस्याहरु त छन् त्यसलाई चाहिँ हामीले अगाडि गर्न सक्छौं।
3: अहिले तपाईले अघि सुरुवातमा जोडेको छ तपाईहरुको फार्म जुन अहिले सञ्चालन भइरहेको छ 18
2: रोपनी
3: 18 रोपनी मा छ
2: त्यो पर्याप्त हो कि होइन कि अझै थप्नु पर्ने केही के छ
3: अहिलेको लागि त हामीलाई पर्याप्तै छ अहिलेको लागि
2: तर लिजमै हो
3: त्यो लिजमै हो तर त्यसमा चाहिँ पर्याप्त भएको ठाउँमा हामीले चाहेका चीजहरु लान सकिएन जस्तै मैले भने नि हामीसँग 18 रोपनी मा पनि कसैले समस्या नदिनियो भने त्यो पर्याप्त थियो मैले जस्तै सर्ने गर्ने चीज कालीमा डियर भन्ने नि त्यो लिएर जान पाउने हो भने त्यसैमा तर त्यो बस्तीको नजिक भएको हुँदा हामीले यदि त्यही 18 रोपनी मध्येको जग्गामा भने यदि हामीले आफूले आफ्नो इच्छा अनुसार हाम्रो प्रविधि अनुसार काम गर्न पाउने हो भने अहिलेको लागि ठिकै थियो तर त्यो अनुसार हामीले काम गर्न पाइदैन किनभने बादमणि हिसाबहरूले पनि त्यसले चाहिँ त्यहाँ बस्ती एरिया भएको हुँदा समस्या हुन्छ तर सानो रूपहरूमा अहिले जुन किसिमले हामीले चलेका छौं त्यो किसिमले चल्नको लागि ठिकै छ तर समस्या व्यक्तिगत जग्गा भएको हुँदा हामीले केही अलिकति राम्रो संरचनाहरू गराउन सकिएको छैन जस्तै 5 वर्षको लागि 10 वर्षको लागि 15 वर्षको लागि हामीले अलि लङ उहाँहरूले एग्रीमेन्ट दिनियो भने हामीले थाई संरचना गराएर राम्ररी जान्थ्यौं उहाँहरूले 2 वर्ष 3 वर्ष भन्नुहुन्छ त्यसपछि त्यो एग्रीमेन्ट तोडिन्छ कि भनेर हामीले अझै ढुक्क भएर अगाडि बढ्न सकेका छैनौं।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि पशुपालन र कम्पोस्ट मलबारे उद्यमी किसान लोकनाथ डुम्रेसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै

0: Television. Zulu Radio Network.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि पशुपालन र कम्पोस्ट मलबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ उद्यमी किसान लोकनाथ डुम्रे। उहाँले उत्पादन गर्ने गरेको कम्पोस्ट मलको गुणस्तर र बजार अवस्था के छ?
2: यसको लागि हाम्रो उद्देश्य नै धेरैजनालाई मल उपलब्ध गराउने उद्देश्य
3: भनेको सजिलै बुझौं बेच्ने हो।
2: हामीले आफ्नोमा प्रयोग गरेर हेर्ने र अरूलाई बेच्ने उद्देश्यका साथ हामीले चाहिँ यो मलहरू उत्पादन गरिरहेका छौँ। अहिले हामीसँग लगभग
3: भनेको कम्पोस्ट मलै हो,
2: कम्पोस्ट मलै हो। त्यो भनेको एरोबिक सिस्टम हावाद्वारा यहाँ धेरै कस्तो छ भने भर्मिङ कम्पोस्ट भनेको गडैलाले खाएर बनाएको मलहरू हो। एरोबिक कम्पोस्ट भनेको हावामा फर्काएर विभिन्न गल्ने चिजहरू राखेर बनाइएको हो। त्यो थोरै मात्रै विधि फरक हो तर त्यसले काम गर्ने चाहिँ एउटै हो। अब यसको लागि हामीले बिक्रीको लागि उत्पादन गरेको हुँदा यसको गुणस्तर चेक पनि हुन्छ। हामीले गुणस्तर चेक आस्था रिसर्च सेन्टरबाट चाहिँ हामीले गुणस्तर चेक गरेर लिएका छौँ।
3: यो आयो नतिजा
2: त्यसको नतिजाहरू हाम्रो राम्रो छ। जुन पनि मापदण्ड छ मापदण्ड अनुसार चाहिँ हाम्रो अति नै राम्रो छ। आज पनि म यहाँ आउनुभन्दा पहिला कृषि ज्ञान केन्द्रमा गएर त्यहाँ भेटघाट गरेर चाहिँ आएको थिएँ। उहाँहरूलाई मेरो रिपोर्ट पनि देखाएको थिएँ। राम्रो रहेछ, यो गुणस्तरलाई हजुरहरूले कायम राख्नुहोस्, त्यसको लागि के गर्नुपर्छ भनेर उहाँहरूले भन्नुभएको छ। अलिकति समस्या के छ भने गाउँघरमा अहिलेसम्म किन्ने वातावरणहरू उहाँहरूले चाहिँ डिएपी र युरियाहरू किन्न सक्नुहुन्छ। कम्पोस्टहरू अहिलेसम्म गोठे मलहरू उठाएर लगाएको हुँदाखेरिमा अहिले हामीले 20 रुपियाँ किलोमा उपलब्ध गराइरहेका छौँ। 20 रुपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो। अर्को डिएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डिएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डिएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामीले जसरी पनि हामी लड्न सक्थ्यौं। तर सरकारले अनुदान दिएको मल र त्यसको फेरि केमिकल र हाम्रो यो जुन प्राङ्गारिक छ त्यसमा थोरै ढिलो र चाँडोहरू हुन्छ। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ र हाम्रो मल भनेको बिक्रीको लागि हो। र अहिले हामीले चन्द्रगिरी नगरपालिकाका विभिन्न वार्डहरूमा हामीले चाहिँ यसलाई बेचिरहेका छौं। त्योभन्दा माथि लेलेसम्म पुर्याएका छौं र अन्य गाविसहरूबाट पनि हाम्रो मल नगरपालिकाबाट पनि हाम्रो मलहरूको अर्डरहरू आइरहेको छ। विभिन्न कृषि फर्महरूले पनि गइरहनु भएको छ र उहाँहरू सन्तुष्ट हुनुहुन्छ र हामीले अझ राम्रो कसरी गर्न सकिन्छ भनेर प्रयत्नहरू गरिरहेका छौँ।
1: तपाईँले प्रयत्न गरिरहेका छौँ भनेर भन्दाखेरि अब लामो समय पनि भइसकेको काम थाल्नुभएको चाहिँ गुणस्तरको कुरा अब समस्या रहेन, हामी चाहिँ गुणस्तरमै छौँ भनेर पनि भन्नुभयो। कति प्रमाण पनि छ देख्न सकिन्छ। यो हिसाबले हेर्दाखेरि तपाईँलाई लगानीको लागतको भोलि चाहिँ कमाईको अर्को एउटा पाटोको चिन्ता होला। नजिकका चाहिँ नगरपालिका अथवा कृषिका शाखा सरकारले चाहिँ रासायनिक मलमा अनुदान दिएछ भनेर तपाईँले जोड्नुभयो, तपाईँहरूले के पाउनु भएको छ त, छ कि छैन?
2: हालसम्म कुनै पनि हामी एकजना जसले हाम्रो जुन कृषि दर्ता गर्नुभएको छ उहाँ चाहिँ दार्जिलिङको हुनुहुन्छ। उहाँहरूको बसाई सराई नभएको कारणले गर्दा यहाँको जुन हेर्ने दृष्टिकोणहरू छ बाहिरबाट आएकाहरूलाई उहाँहरूलाई कुनै पनि ठूलो अनुमानहरूको अहिलेसम्म कार्यक्रम रहेनछ। त्यसमा म चाहिँ अहिले त्यसमा जोडिएको छु र म यहीँको अहिले बासिन्दा भएको छु। बसाई सराई ल्याइसकेपछि जोडिसकेपछि अब यसलाई कसरी अगाडि लाने भनेर म चाहिँ त्यसमा लागि परेको छु। र अझै पनि अनुदानको कार्यक्रमहरू नेपालमा के छ भने कागजी रूपमा मात्रै भएकाहरूले पाइरहेको र अब अहिलेको नयाँ सरकारहरूले जहाँसम्म लाग्छ निरीक्षण गरेर जसले राम्रो गरेको छ त्यसलाई दिनुहुनेछ र त्यो प्रक्रियाको लागि हामीले आफ्नो प्रोसेसहरू अगाडि बढाइरहेका छौं। अहिलेसम्म कुनै पनि सरकारी तर्फबाट सहयोगहरू भएको छैन। हामीलाई आशा छ हामी पनि पूर्णतः निपुण हुनु पर्यो र सरकारले पनि हामीलाई हेर्नेछ भनेर मैले विभिन्न ठाउँहरूमा कुरा राखेको छु र अरूले पनि विश्वास गरिदिनुहुन्छ। जस्तै कम्पोस्ट सम्बन्धी हाम्रो मलहरू हेरेर हाम्रा कुराहरू सुनेर सबैले चाहिँ विश्वास गरिदिनुहुन्छ भन्ने आशा छ।
1: हो, यो तपाईँले राख्नुभएको आशा भयो र पक्कै पनि एउटा चाहिँ व्यावसायिकतामा गएपछि काम गर्ने लगानी गर्ने सबै कुराहरू र लगानी चाहिँ ल्याउने फिर्ता ल्याउने कुराहरू पनि धेरै रहन्छन्। अब किसानहरू चाहिँ धान खेतमा लाग्दै हुनुहुन्छ, खेतीको चाहिँ सिजन छ, मकैका लागि मल चाहिने बेला हो, धानको लागि मल चाहिने बेला हो। तपाईँहरूको आफ्नो फार्म चाहिँ काठमाडौँमा छ, खेतीपाती अलि धेरै तराई मधेसतिर बढी चाहिँ हुन्छ त्यहाँनिर बढी मलको चाहिँ माग हुन्छ अब किसानहरू कसरी चाहिँ माग्ने कहाँबाट पाउने कसरी किन्ने सस्तो परे कसरी हुन्छ अलि यो बारेमा पनि यसो चासो
2: यसको बारेमा मैले अस्ति जुन राष्ट्रपतिबाट पुरस्कारहरू वितरण कार्यक्रम थियो
1: शीतल
2: निवासको 15 गते बजेट आउने दिन त्यहाँ कार्यक्रम थियो म सिंह दरबारसम्म सबै 7 प्रदेशका 14 जना कृषकहरूलाई त्यहाँ भेटेको
1: उत्कृष्ट किसानहरूलाई
2: 2 लाख रुपियाँ जमिन पाए जसमा मेरै सिंह जिल्लाबाट मेरै भाइ चन्द्रकान्त डुम्रे पुरस्कृत हुनुभएको थियो र म त्यहाँ जाने अवसर पाएको थिएँ र मैले त्यहाँ गएर सम्पूर्णलाई मेरा कुराहरू राखे र उहाँहरूका कुराहरू पनि सुने र यो गोठेमल अथवा यो चाहिँ प्राङ्गणिक यी मलहरूलाई अब हामीले के गर्नुपर्छ भन्दा उहाँहरूलाई मैले आफ्नो फोन नम्बर पनि दिएको छु यदि हजुरहरूलाई यो टाढाबाट ट्रान्सपोर्टेसन गर्दा गोरुले चीजहरू महँगो पर्न सक्छ प्रत्येक विकास क्षेत्रहरूमा प्रत्येक ठाउँहरूमा हामीले यो कम्पोस्ट कम्पनी त्यहीको कच्चा पदार्थबाट उत्पादन हुने हुँदा टाढाबाट लिएर जाँदा महँगो पर्न सक्छ प्रत्येक ठाउँहरूमा डिस्ट्रिक्टहरूमा गएर हामीले तालिमहरू दिएर त्यहीँका कृषकहरूलाई एउटा अनुभवी गराएर पनि त्यहीँ गराउन सकिन्छ यदि उहाँहरूले चाहिँ प्रारम्भिक रूपहरूमा नजिक छ आउँदा सिरीमा जान सहज छ भने हाम्रै उद्योगहरूबाट पनि मलहरू लान सक्नुहुन्छ जुम्लाको साथीहरूले पनि भन्नुभएको थियो कि हामीले यहाँ लान अलिकति टाढा पर्यो
1: गाह्रो छ
2: गाह्रो छ त्यही भएको वस्तु चिज हामीसँग जंगल छ सबै चिज छ भने हजुरहरू सिकाइदिनु पर्यो भन्नुभएको थियो मैले आफूले जानेको सक्दो सहयोग जुनसुकै ठाउँहरूमा पनि गर्छु भनेर उहाँहरूसँग आश्वासन दिएको छु त्यसकारण नजिक पर्ने ठाउँहरूमा हामीले यहीँबाट वितरण गर्छौं यदि टाढा छ भने पनि उहाँहरूले त्यही नजिकको आर्गेनिक ठाउँहरूबाट कम्पोस्ट लिन सक्नुहुन्छ त्यसमा पनि आफ्नै ठाउँमा बनाउन चाहनुहुन्छ र उहाँहरूलाई प्राविधिकहरूको कमी छ भने हामीलाई सम्झनु भयो भने आएर हजुरहरूलाई तालिमहरू दिएर त्यो आफ्नै ठाउँहरूमा आफ्नै गोठहरूलाई पनि सुधार गर्ने कार्यक्रमहरू हामी सञ्चालन गर्दैछौं
1: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ ढुङ्गे उहाँ मानसी कृषि तथा पशुपालन फार्मका संचालक पनि हुनुहुन्छ विशेष गरी कृषि पशुपालन र गोठेमलसँग जोड़िएको विषयलाई हामीले आजको कुराकानीमा जोड़िरहेका छौं तपाईँहरूले फार्म मार्फत चाहिँ उत्पादन गर्नुभयो नतिजा राम्रो छ भनेर पनि भन्नुभयो यसलाई चाहिँ बजार विस्तारको कुरा पनि जोडेर जोड्नुभयो काठमाडौँभित्र खेती हुने क्षेत्रहरू पनि छन् उपत्यकाभित्रै पनि खेती हुन्छ भलै कतिपय अब शहरीकरणको उसमा पुगिसक्यो बजारको सम्भाव्यता के देखेर चाहिँ शुरूआत गर्नुभयो र अहिले अवस्था के पाउनुभयो
2: बजारको लागि मैले धेरै ठाउँमा डुल्दा उहाँहरूले के भन्नुहुन्थ्यो भने कृषिविदहरूले पनि नेपालमा काठमाडौँमा मलहरू बिक्दैन भन्ने मैले सुन्थे तर मैले जब उत्पादन गरेको छु नि मलहरू हामीले यहाँका कृषकहरू कृषकलाई नभएर एउटा घरमा गमला प्रयोग गर्नेहरूलाई पनि पुर्याउन सकिँदैन यदि हाम्रो मल लिइदिनियो भने उहाँहरूको लिने किसिमको वातावरण चाहिँ हुनु पर्यो
1: त्यो भनेको एउटा बुझाइ नै
2: हजुर
1: जसले चाहिँ घरमै औँसीमै खेती गरे पनि
2: हजुर
1: मल कुन प्रयोग गर्ने भने बुझाइ चाहियो
2: बुझाइ चाहियो सबभन्दा पहिला उहाँहरूको बुझाइमा परिवर्तन हुनु पर्यो हामीले डिएपी र युरिया भन्दा कम्पोस्ट मलहरूको प्रयोग गर्नुपर्छ यसले एक सिजनलाई नभएर दुई तीन सिजनहरूलाई माटोको मुटु हो के यो जुन कम्पोस्ट मल छ माटोलाई परिचालन गर्ने नै मुटु हो यदि हामीले यो कम्पोस्ट मललाई त्यहाँ राख्यौं भने त्यसको धड्कन शुरू हुन्छ र त्यसले चाहिँ त्यहाँबाट आफूले मात्रै होइन माटोलाई पनि काम गर्न सिकाउँछ र एक बालीलाई होइन दुई बाली तीन बालीहरूसँग यो मलहरूले चाहिँ प्रोत्साहन गरेर ती बोट बिरुवाहरू चाहिँ फल्ने फुल्नेहरू हुन्छ यदि युरिया डिएपी हाल्यौं भने त्यो चाहिँ एक सिजनको लागि हर्लक हुन्छ कुनै पनि चीज बढ्नको लागि लामो समय चाहिन्छ यो कम्पोस्ट मलले के छ भने बिस्तारै बढाउने र ढल्न नदिने र बिस्तारै चाहिँ यसले चाहिँ सहयोग पुर्याउँछ भने युरिया डिएपी भनेका के हुन् भने धेरै पर्ने बित्तिकै हर्लक देखाउने त्यसपछि फेरि तिनीहरूको गुणस्तरहरू जान्छ त्यसकारण बिक्रीमा कुनै पनि समस्या छैन बुझाइमा एउटा समस्या भयो शुरूआतमा म के बानी पार्नको लागि के हुन्छ भने सरकारले कमसेकम 25% देखि 50% एक दुई वर्षको लागि अनुदान दिने किसिमको मलमा जसरी डिएपी युरियामा चाहिँ अनुदान दिएको छ यो मलहरूमा पनि थोरै अनुदानबाट कृषकहरूलाई बानी पारियो भने उनीहरू बानी पारेपछि चियाको लत जस्तै उहाँहरूले त्यो मलहरू अर्को मल हाल्दै हाल्नुहुन्न अलिकति मान्छेहरूमा जनचेतना र यो कम्पोस्ट नै प्रयोग गर्नुपर्छ भन्ने सिकाउनको लागि प्रोत्साहन स्वरूप सरकारबाट यो जति पनि गणेरी मल अथवा यो चाहिँ बर्मी यो जुन गोठे मलहरू छन् अथवा एरोबिक सिस्टमबाट बनेका मलहरू छन् त्यसलाई अलिकति अनुदान छुट्याएर प्रत्येक कृषकहरूसम्म यो मलहरू पुर्याउन सकियो भने उहाँहरू आगामी वर्षमा चाहिँ उहाँहरूले त्यो मल खोज्नुहुन्छ। यो यहाँ मात्रै नभएर मैले अरू देशहरूमा पनि देखेको छु, प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, तलब त दिन सकिएन भने, अहिले भत्ता त दिन सकिएन भने, कमसे कम कम्पोस्ट मलहरूमा एक किलोमा 10 रुपियाँ, एक किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
1: भनेपछि जेठ 15 चाहिँ बजेट आयो, त्यो बजेटले तपाईँहरू जस्तो युवा उद्यमीको चाहनालाई समेट्यो कि समेटेन त उसो भए? कति कुरा चाहिँ परे त?
2: हजुर, यो अहिलेको जुन कार्यक्रमहरू आएको छ यसमा पूर्ण रूपमा हामीले सानो किसानहरूलाई सबभन्दा निम्न स्तरकोहरूलाई सिधै देखिने किसिमको कार्यक्रम देखिँदैन, अलिकति त्यसबाट आन्तरिक कुराहरू होलान्, तर अहिले चाहिँ जुन 40% दिने 2 करोडसम्मको लगानी भनेको छ, केही ठूलो लगानीकर्ताहरूलाई एकमुष्ट गरेर सरकारले चाहिँ त्यस मार्फत दिन खोजे जस्तो चाहिँ देखिन्छ।
1: तपाईँहरू पर्नुहुन्छ कि उनमा अब त्यो क्याटेगोरीभित्र, त्यो समूहभित्र?
2: हजुर, के छ त्यसमा पर्नको लागि हामीले त्यही किसिमको क्राइटेरियामा पुग्नको लागि कोसिस गरेका छौं, किनभने 2 करोड भनेको हामी साधारण किसानहरूको लागि त्यहाँ पुग्नको लागि चाहिँ ठूलो लगानीहरू हुन्छ, त्यसको लागि पर्याप्त छ। सरकारले 2 करोड मात्रै नभएर त्योभन्दा निम्न स्तरका जति पनि छन् सेना कम्पोस्ट सम्बन्धी उद्योगहरू 1 करोड अथवा 1 लाखसम्मको उद्योगलाई पनि यति % चाहिँ अनुदान दिने भन्ने किसिमको बाटोमा भइदिएको भए अति राम्रो हुने थियो, तर एकैचोटि ठूलो उद्योगहरूलाई भन्ने मात्रै देखिएको छ होला आन्तरिक रूपहरूमा, त्यो पनि गृह कार्यहरू बाहिर सुन्दा हामीले ठूलोको मात्रै सुनियो भने, यदि बजेट छुट्टिएको छ भने सबभन्दा पहिला हामीले जरो सानो किसानहरूलाई पनि छुन सकिने किसिमको सेना कम्पोस्ट कम्पनीहरू प्रत्येक वार्डहरूमा एउटा कम्पनी भइदियो भने त्यो वार्डले चाहिँ अन्तबाट ल्याउनु परेन नि, त्यहाँका कृषकहरूले त्यहीबाट चाहिँ डेलिभरी चार्ज लागेन प्रयोग गर्न सक्छन् र अनुदान पनि सिधै कम्पनीलाई नदिएर जुन किसानले जति प्रयोग गर्छ वार्डले त्यसको चाहिँ निगरानी राखेर कति किसान हो कि होइन चिनेर त्यसपछि उसले कति मल प्रयोग गर्छ त्यो मलको आधारमा त्यो कम्पनीहरूबाट मलहरू किन्ने त्यस्तो भइदियो भने प्रत्यक्ष रूपमा सेना किसानहरूले चाहिँ पाउने थिए। र अहिले शुरूआती अवस्थामा हामीले ठूलो रूप मात्रै देखिएको छ, यसको सूक्ष्म रूपहरू अध्ययन गर्नुपर्ने हुन्छ, सायद यो सरकारले चाहिँ सेनालाई पनि हेरेको होला आशा छ। अब तल्लो सेना वर्गले पनि 1 लाखसम्म लगानी गर्नेहरूले पनि त्यो प्राथमिकतामा पढ़ाउन र सरकारको पनि यस विषयमा ध्यान जाओस्।
1: हो, अहिले माटोको स्वास्थ्य, माटोको चाहिँ पुनर्भरण, पुनर्जागरण, माटो मर्छ त्यसलाई चाहिँ जोगाउनु पर्छ भन्ने चर्चा बहसहरू भइरहेको सन्दर्भमा एउटा त बजेट मार्फत रासायनिक मलमा नै प्राथमिकता पर्यो, जुन पोहोर 28 अर्ब बजेट रासायनिक मललाई छुट्टिँदा यसपालि त्यो बजेट पनि बढ़ेर 32-33 अर्ब पुगेको अवस्था छ, र जैविक मलका कुराहरू पनि जोड़िएका छन्, जुन प्रांगणिक खेती अभ्यासका कुराहरू पनि जोड़िएका छन्। यसमा तपाईँलाई केही छ लागेको भन्न, त्यस्तो केही छ विषय?
2: मलाई के लागेको छ भने जसरी हामीले बाहिरबाट आयातित गर्ने चीजहरूमा यत्रो रकमहरू छुट्टिएको छ भने बरु त्यसमा कम गर्दै गएर, एकैचोटि त कम गर्न चाहिँ हुँदैन, बरु त्यसको बजेटहरूमा थोरै कम गर्दै गएर यहाँका अर्ग्यानिक जति पनि उत्पादनहरू छन् त्यसहरूमा हामीले चाहिँ अनुदानहरू बढ़ाउने हो भने अवश्य पनि त्यसको लगानीहरू उताबाट विदेश जाने पैसा नेपालमै खर्च हुन्छ, नेपालमै उत्पादनहरू हुन्छ। अब हामीले बाहिरबाट आउने चीजहरूलाई घटाउने र यहाँको कम्पोस्टहरूलाई बढ़ाउने गर्नुपर्छ, त्यो नीतिहरूमा सरकारले चाहिँ बजेटहरूमै पहिले किसानहरूलाई भन्नुपर्छ कि अब तिमीहरूले रासायनिक मलमा प्रयोग गरे यति अनुदान, अथवा यदि कम्पोस्ट मल प्रयोग गर्यो भने यसरी हुन्छ भन्ने किसिमको सरकारले पनि विभिन्न कार्यक्रम ल्याउनु पर्यो, र विदेशबाट किन्ने चीजहरूलाई पनि कम गर्दै नेपालको जुन कम्पोस्ट कम्पनीहरूलाई चाहिँ नेपालले बजेट छुट्याएर सेना लगानीकर्ताहरूलाई उत्साहित गर्यो भने अवश्य पनि सफल हुन्छ।
1: व्यावसायिक किसानकै रूपमा रहनुभएका किसान लोकनाथ डुङ्गे यो कुराकानीमा हामीसँग हुनुहुन्छ। के लाग्छ तपाईँको बुझाइ चाहिँ के छ, किसान अहिले पनि रासायनिक मलमै निर्भर हुनुहुन्छ, अब धानको सिजन शुरू भयो, रासायनिक मलको चाहिँ माग बढ्ता हुन्छ, धेरै हुन्छ, माग गरिन्छ, यो अवस्था अहिले पनि किन छ होला त?
2: यो अवस्था हुनुमा कस्तो छ भने
1: तपाईँको आफ्नो
2: मेरो आफ्नो बुझाइ कस्तो छ भने विगतदेखि कृषकहरूले सजिलो मात्रै खोज्नुभयो,
1: सहज
2: खोज्नुभयो, किनभने डोके मलहरू अरू मलहरू बनाउनलाई असहज भयो, सरकारले दिएको अनुदानको मल एक बेला लिएर गएर एक बिघामा छोडिदिए भयो
3: डोके मर्नको लागि
2: पशुपालन पशुपालन चाहिँ गर्नु पर्यो त्यो घर छैन त्यो चाहिँ भनेको ठाउँमा किन्न नि पाइँदैन त्यस कारण चाहिँ कृषकहरूको लत बसिसक्यो कि
3: त्यो भनेको
2: माटोको पनि उहाँहरूले त्यस्तो वातावरण बनाइसक्नुभयो कि युरिया र डिएपी बाहेक अरू मलै होइनन् यी दुईटा हालिदिएपछि हुन्छ भन्ने एउटा उहाँहरूको सोचाइ भयो. अर्को समस्या के छ भने नेपालमा सबभन्दा ठूलो समस्या भनेको धेरै कृषकहरू जति छन् नि उहाँहरूको आफ्नो जग्गा छैन. जति कृषकहरूले जग्गा लिजमा अथवा गर्नुभएको छ नि उहाँहरूलाई त्यो माटोप्रति पनि धेरैलाई माया नभएको हुन सक्छ. किनभने एक वर्ष गरेपछि अर्को वर्ष अर्काको गर्ने हो करे भन्ने हुँदा माटो
3: लिजमा
2: लिनेहरूलाई लिजमा लिनेहरूलाई चाहिँ कस्तो छ भने यो अर्कैको हो करे माटो मरे पनि मरो जे पनि जे होस् मेरो उत्पादन हुनु पर्यो भन्नुहुन्छ नि. आफ्नै भए त अलिकति माया हुन्छ नि. जस्तै 15 वर्ष 20 वर्ष एउटैले लिजमै लिएर पनि लामो समय गरेछ भने माटो बनाउने प्रयास गर्छ. अब कृषकहरूले अलिअलि बुझ्नलाई

0: भारत के पांच दिन भ्रमण सकर नेपाल सक्रिय राष्ट्र का सभापति लाइन हमारे उपलब्धि बारे
1: भाई अपेक्षा कर लाभ लिख सकता कुल विषय प्राथमिकता
0: छानबिन में पड़े पूर्व गृहमंत्री सोधन गुरूंग बारे को प्रतिवेदन में के
2: वस्तु सब प्रमाण हमें जी जी देखने प्रमाण जता भारी अनुसार
0: छानबिन समिति का संयोजक आजोब सागर में कई पानी जहाजहरूमाथि ड्रोन हमला युक्रेन को भनाई तर सबैभन्दा पहिले आज का प्रमुख विश्व समाचार युक्रेनले आजोव सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रूसले अधीनस्थ युक्रेन भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको नाम रङ पोतेर छोपिएको र रेडार बन्द गरिएको बताएको छ। अजरबैजानले आजोव सागरमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण हुँदा आफ्ना पाँच नागरिकको मृत्यु भएको बताएको छ। रूसी विदेश मन्त्रालयले उक्त आक्रमणका लागि युक्रेनलाई दोष लगाएको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रोमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको स्वीकार गरेको छ। रूसले गरेको अवरोधका कारण उक्त ड्रोनले मार्ग परिवर्तन गरेको उसको भनाइ छ। उक्त विस्फोटनका कारण कोन्स्टान्त्सा हार्बरमा रहेको एउटा पानी जहाज र कैयौं गोदाममा नराम्ररी क्षति पुगेको रोमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्र बारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरो जोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्कोको अर्थतन्त्र बढ़िरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्कोको बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल डिमिट्रियट भन्छन् रूसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रूसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रूस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमिट्रियट। इरानले ओमानको खाड़ीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेपास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाइ छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्धक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया बनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले हजार भन्दा बढ़ी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ र इटलीका स्कूलले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्य हुन् भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सराह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: भारतको पाँच दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढ़ाउन मदत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ़ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
1: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्नु, लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वस्तुदेखि भएको एउटा सर्वात्मक सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताले छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिस्पेक्ट जस्तो पनि हो कुनै विषयको, यो रिस्पेक्ट गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने मैले आशा गरेँ।
3: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लान्छानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
1: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानलहरूलाई एक्टिभ बनाएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। उनको आवाज एकदमै नोइज गरे जस्तो हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
3: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लान्छानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राष्ट्रपा सभापति लान्छानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
1: कागज पढ्ने भन्ने अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा हरियो छौँ, रहिरहन्छौँ।
3: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री श्री शेर खनाल आज 3 दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग, पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुगम गुरूङमाथि छानबिन गर्ने गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरूङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
2: कतिपय प्रकार उहाँले भनेर देखिएको छैन है, तर जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यस्तै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण ती सबैलाई संकलन गर्यौं, त्यसको आधारमा इन्भेस्टिगेसन गर्यौं सम्पत्तिको हकमा र आएको रिकर्ड रिपोर्ट अनुसार चरणबद्ध पत्रमा उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिरहेका छौँ। जहाँसम्म त्यो प्रशासनको सवालको क्रममा हामी नेपाल भन्ने संस्था जो सवालको त्यसको सवालमा र रिमिटेन्सको सवालमा त्यसमा के गरिरहेका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैंक मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामी यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमा बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपयसम्मलाई हामीले जुममाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
3: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
2: अब अहिले मैले मेरोमा बोल्दिनँ, किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राख्दै त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिसोर्ट निकालिदिएका छौँ।
3: तीन सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको

0: सर्वेक्षणका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभाव बारे प्रश्न गरेका छन्।
1: विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम भएको हुनाले चाहिँ फिलिपिनदेखि 35 डिग्री भन्दा पनि माथि तापक्रम चाहिँ मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ नर्मल तापक्रम 38 डिग्री भए पनि फिल्सलाई टेम्परेचर चाहिँ बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एउटै हेर्ने जुन हामीले विगत केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
2: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लू भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
1: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ। समय समय अनुसार यो वर्षमा त्यति धेरै हिटवेभ बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो हिटवेभको अवस्था यसले चाहिँ विशेष गरी मध्य लुम्बिनी प्रदेशको तराई भूभागका धेरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्य पाकुलाहरू सम्भावना देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सिन्धुपश्चिम तराईको भूभागहरूमा पनि काटो दिन हुन सक्ने सम्भावना रहेको छ।
2: पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
1: अब लिनु हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिम बङ्गालको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ तर तत्कालको लागि त्यो सम्भावना देखिएको छैन।
0: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसंग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालिन्द्र शाह वालिङलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपूछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपूछ गरेको तर पक्राउ गरिएको भन्ने नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपूछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनले आज सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
3: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएवले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रष्ट छैन। अजरबैजानले गैराती आज सागरको पागानरोग खाड़ीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रूसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएवले मारियोपोल डियान्स्क र रूसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रोमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमाण्डर रोबर्ट ग्रब्जीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रंग पुटिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रूसी हमलामा युक्रेनमा कम्तीमा 13 ज्यान गएको र 70 भन्दा बढी घाइते भएको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको संजपख लिन सकिन्छ। सोमबार बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई